0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 14 गते आइतबार, सन 2026 जून 28 तारीख जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मनसुनी विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ्दो लागतले किसान मर्कामा, पछि मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना।
0: सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने।
1: एसईई र कक्षा 12 नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो, नतिजासँगै मूल्यांकन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड।
4: हामीले रिजल्ट यस कारण छिटो गर्दैछौ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो। यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ।
0: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी।
1: र इंग्ल्याण्ड, क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश, पानामा बाहिरियो, कोलम्बिया र पोर्चुगल तथा कंगो र उज्बेकिस्तान बीचको खेल चल्दै।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
7: हिमस्टार फर अ कम्प्लिट होम।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। देशमा मनसून भित्रिए पनि त्यस क्षेत्रमा वर्षा हुन सकिरहेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अलमलमा छन्। बर्दियाको गुलरिया नगरपालिका साथका परमेश यादवले पानी नपर्दा धानको ब्याड नै सुक्न लागेको बताउनुभयो। यो वर्ष इन्धनको भाव पनि आकाशीय, प्रति लिटर 223 रूपियाँको डिजल किनेर बोरिङ चलाउनु परेको किसान यादवले गुनासो गर्नुभएको छ। बिउ रोपाई, सिंचाई, मल र औषधि गरेर एक सिजन धान खेती गर्दा 1,30,000 रूपियाँ खर्च हुन्छ, उहाँले भन्नुभयो। समयमा मल बिउ नपाउँदा तथा सिंचाई र श्रम शक्तिको अभावले किसान समस्यामा छन्। कृषिमा यान्त्रीकरण बढ़ेर लागत चुलिए पनि उत्पादनबाट अपेक्षित लाभ लिन नसकेको गुनासो रहेको छ। यसैबीच यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको उच्च जोखिममा

0: गरिरहेको छ। मनसून भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको पनि उच्च जोखिम कायमै छ। नेपालको कुल जनसंख्याको झण्डै 60% अर्थात 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्र होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पार्न सक्छ। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल ग्राहस्थ उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रको रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मडारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न सकिरहेको छैन। मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकार योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मिश्रित हुने गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण संचार केन्द्रले मौसमी सूचना प्रवाह गर्छ। त्यसै गरी नार्कले पनि सूचना प्रवाह गर्ने गरेको छ। तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र सरकारको कृषि सूचना केन्द्रले काम गरिरहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजमा पठाउने समेत गरिएको छ। बाली तथा बिउ बिजन अनुदान तथा तालिम माटो परीक्षण र बजार मूल्यको व्यवस्थापन गर्ने ठूलो जिम्मा पाएको कृषि विभागले पनि प्रतिकार्यको योजना बनाउँदैन। सकसमा किसान, बढ़दो लागत, खडेरीको जोखिम, मनसूनी विपदको जोखिममा कृषि क्षेत्र शीर्षकको खबर आजको कान्तिपुर दैनिक र गोर्खापत्र दैनिकले छापेको छ। यसैबीच अहिले बिहान काठमाडौँ सहित गैराती, कोशी र गण्डकीका केही क्षेत्रमा पानी परेको छ। आउँदो मंगलबार अर्थात पर्सीदेखि भने देशका केही क्षेत्रमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा ठूलो पानी पर्ने पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षा र मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरी चल्ने समेत अनुमान गरिएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिमी तराई क्षेत्रमा भने तातो लहर कायमै छ। भोलि रातीदेखि मनसून थप सक्रिय भई कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशको विभिन्न ठाउँमा छिटफुटदेखि मध्यम र केही थोरै ठाउँमा चाहिँ ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानूनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यो प्रस्ताव छ। अहिले प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन। विद्युतीय निगरानीमा कैद भुक्तान गर्न सक्ने प्रावधान विद्यमान ऐनको दफा 28 नयाँ दफा 28 थपेर राख्न खोजिएको छ। कसुरको गम्भीरता, कसुरदारको उमेर, त्यसै गरी शारीरिक तथा मानसिक अवस्था तथा उसको आचरणका आधारमा निश्चित सीमा र शर्त तोकेर यस्तो आदेश दिन सकिने भनिएको छ। अदालतले तोकेको सीमा र शर्तभन्दा बाहिर गएमा कसुरदारलाई शुरूमा निर्धारण गरिएको कैदमा थप 1 सजाय थपिने मस्यौदामा उल्लेख छ। थुन्चेको आदेशका क्रममा पनि अदालतले आरोपीलाई यस्तो सुविधा दिन सक्नेछ। त्यस्तै कैदमा रहेका कसुरदारलाई प्यारोल वा छाड्न सकिने हालको व्यवस्थामा केही प्रबन्ध थप गरिएको छ। 3 कैद भुक्तान गरेका र 75 उमेर पूरा गरेका वा असह्य रोग वा शारीरिक कारणले आफ्नो स्याहार आफै गर्न नसक्ने कैदीलाई प्रोबेसन तथा प्यारोल बोर्डले स्थान हद तोकी प्यारोलमा छाड्न सकिने व्यवस्था गरिएको छ। आजीवन कैदमा रहेको कसुरदारले 30 कैद भुक्तान गरेपछि उसको चालचलनमा सुधार आएको देखेमा प्यारोलमा राख्न सकिने भनिएको छ। कैद सजायमा सुधारको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
0: नेपालले साउदी अरबलाई सीप परीक्षण कार्यक्रम एसभीपी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा जून 17 शुरू गर्न लागेको थियो तर एसभीपी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अस्ति शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेट गरी नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको छ। नेपालले सीप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय सदस्यीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी राख्नुपर्ने नेपालको अनुरोध छ। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सी प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। भिसा प्रक्रियालाई यथावत रूपमा अगाडि बढ़ाउन श्रम मन्त्री यादवले अनुरोध गर्नुभएको छ।
1: यसैबीच वैदेशिक रोजगार विभागले उजुरी फर्सेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो साउन 1 गतेदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थाँतिराखेका उजुरीहरूलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ, अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर व्यवसायीलाई जानकारी गराइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाँती छन्। यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेका विभागले जनाएको छ। त्यसमा सबैभन्दा धेरै उजुरी व्यक्तिगत छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्तिगत विरूद्ध उजुरी दिन गरेका छन्। विभागलाई सबैभन्दा ठूलो चुनौती नै व्यक्तिगत ठगीको उजुरी फर्सेट गर्नु रहेको छ। कुन म्यान पावर कम्पनी विरूद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। विभागले आउँदो साउनदेखि नयाँ उजुरी लिन छुट्टै संयन्त्र बनाउने समेत तयारी गरिरहेको खबर कान्तिपुर दैनिकमा छ।
0: काया खैरनमा एसी र कक्षा 12 को उत्तर पुस्तिका परीक्षण बारे आइरहेको गुनासो र के हुनुपर्थ्यो भन्ने बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र

0: सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: मेजर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसुनी विपदको जोखिममा कृषि क्षेत्र, खडेरी र बढ़दो लागतले किसान मर्कामा, पर्सि मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना, फौजदारी कसुर ऐनलाई संशोधन गर्ने विधेयक तयार, कैद सजायमा सुधारको प्रस्ताव, सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। हालै प्रकाशित कक्षा 12 र केही समय अघि सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा अघिल्ला वर्षहरूको तुलनामा निकै छिटो सार्वजनिक गरियो। एसईई र कक्षा 12को नतिजा छिटो प्रकाशन भएको कुराको निकै चर्चा र बहस भइरहेको छ। यसले विगतमा विद्यार्थीले महिनौसम्म नतिजा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै प्रशंसा पनि पायो, तर अर्कोतर्फ अपेक्षा अनुसार ग्रेड नआएको भन्दै केही विद्यार्थीले असन्तुष्टि जनाएका छन् भने काठमाडौँको माइतीघरमा प्रदर्शन समेत भएको छ। यद्यपि सरकारले उत्तर पुस्तिका परीक्षणमा कुनै समस्या नभएको दावी गरेको छ। साथी महेश गेवालीले शिक्षाविद सुमन गोपाल आचार्यलाई नतिजा छिटो सार्वजनिक हुनु र अहिले आएको गुनासोलाई कसरी लिनु भएको छ भनेर सोध्नु भएको छ।
4: नतिजा छिटो निकाल्न खोज्नु चाहिँ सकारात्मक पक्षको रूपमा लियो, तर छिटो के को लागि भन्ने कुरा क्लियर हुनुपर्छ। अब रिजल्ट वैशाखमा आयो, जेठ महिनासम्म 11 क्लास पढ्न पाएन, असारमा बल्ल भर्ना भएछ, त्यसको मतलब त केही पनि भएन। यसरी नै यो 12 क्लासको पनि नतिजा छिटो पनि भयो, तर के भयो, नतिजा छिटो निकाल्ने बाहनामा विद्यार्थीहरूको भनाइ अनुसार, शिक्षकहरूको भनाइ अनुसार, विभिन्न विद्यालयको भनाइ अनुसार नतिजा जस्तो हुनुपर्ने हो त्यस्तो नभएको देखिन्छ। नतिजा छिटो मात्रै निकाले भनेर भन्नु चाहिँ यो त्यति सान्दर्भिक चाहिँ देखिएको छैन।
5: अर्कोतर्फ भने विद्यार्थीहरूको असन्तुष्टि पनि छ, अब यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
4: विद्यार्थीले गरेको असन्तुष्टिलाई एकछिन हामीले सकारात्मक रूपमा हेर्नुपर्छ। हाम्रो रिजल्ट ए प्लसको म विद्यार्थी हो, विद्यार्थीलाई त थाहा छ, अभिभावकलाई थाहा छ नि, तर मेरो नतिजा राम्रो आएको छैन, हतारमा कपी चेक भएको कुरालाई आरोप लगाएको छ, अनि रिटोटलिङ गर्न पाउँछु त भनेको छ, राज्यले पनि रिटोटलिङको नाममा पैसा कमाउने उद्देश्यले चार्ज राखेको छ, धेरै विद्यार्थीहरू अन्यल भएको छ, असन्तुष्ट व्यक्त गर्नु पर्ने ठाउँ चाहिँ प्रशस्त देखिएको छ।
5: अब यसले चाहिँ मूल्याङ्कन प्रक्रियामा माथि चाहिँ कस्तो प्रश्न उठाउँछ?
4: फरक परिहाल्यो नि, एउटा विद्यार्थीले लामो समयसम्म पढ्यो, उसले जस्तो रिजल्ट आउनुपर्छ त्यस्तो रिजल्ट आएन भने त विद्यार्थीको एउटा जिन्दगीको मूल्याङ्कन नै

0: गलत भयो नि. एउटा विद्यार्थीले लामो समय मेहनतसम्म पढे, मूल्याङ्कन भनेको नतिजा मात्र होइन, एउटा विद्यार्थीको लाइफ पनि हो नि. राज्यले नतिजालाई मूल्याङ्कनको रूपबाट पनि हेरिएको हो भने यसमा कुनै कमजोरी नभइकन मूल्याङ्कन गर्नुपर्छ, नतिजा प्रकाशन गर्नुपर्छ. अहिले हतार गरेको चाहिँ मैले महसुस गरेको छु.
1: सरकारले चाहिँ नमुना परीक्षणको व्यवस्था मिलाउने भनिरहेको छ. यस्तो व्यवस्था चाहिँ कतिको आवश्यक र प्रभावकारी हुन सक्छ? फेरि
0: 1-2% बाई मिस्टेक हुनु भनेको कुरा ठुलो होइन, तर अधिकांश विद्यार्थीहरूले मेरो पूर्ण परीक्षण गर्न पाऊ भन्नु चाहिँ राम्रो होइन नि. त्यसको मतलब त कपी चेकिङमा लापरवाही हो, यो त गलत चिज हो नि. परीक्षण गर्न काठमाडौँमा आउनुपर्ने.
1: हजुर, नतिजाप्रति असन्तुष्ट भएर विद्यार्थी सड़क प्रदर्शनमा उत्रिनु भएको छ. अब यो अवस्था आउनु चाहिँ शिक्षा प्रणालीका लागि चाहिँ कस्तो सन्देश दियो यसले?
0: मन्त्रालय राज्य शिक्षा भनेको चिज कस्तो हो त भने यो माग मागेर होइन, राज्यले आफैले हिजो भएको कमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने हो. कमजोरी गर्दै अगाडि बढ्ने त होइन नि, किनभने परीक्षा प्रणालीमा त एउटा सुधार हुँदै आइरहेको चिजलाई अकस्मात फेरि छिटो नतिजा रिजल्ट गर्नेको बहानामा फेरि गल्ती हुन गएको छ नि त. तर अहिले वास्तै एकैचोटि 12 क्लासको विद्यार्थीले जुन आफ्नो नतिजा पछि असन्तोष व्यक्त गरेको छ, यो कमजोरी पछि हो भनेर बुझ्नुपर्छ जस्तो मलाई लाग्छ.
1: यो शिक्षा मन्त्रालयले एकतर्फबाट चाहिँ उत्तर पुस्तिका परीक्षणमा कुनै पनि समस्या नभएको बताइरहेको छ, फेरि होइन नमुना परीक्षण चाहिँ गर्ने भनेर भनेको छ. अब यो निर्णयलाई चाहिँ कसरी हेर्ने?
0: यो राज्यले के गर्न खोज्यो भने एउटा विद्यार्थीहरू आन्दोलन उत्रिसक्यो, बच्चाहरूको आन्दोलनलाई शान्त बनाउन बहाना त बनाउनै पर्यो होइन. मैले त्यसलाई बहाना शिक्षा मन्त्रालयको एउटा बहानाको रूपमा मात्र लिन्छु.
1: आगामी वर्षदेखि जति पनि नतिजा छिटो पनि आउने र मूल्याङ्कन प्रक्रिया पनि विश्वसनीय पनि हुने गरी त्यस्तो व्यवस्था गर्नको लागि चाहिँ के सुधार आवश्यक छ?
0: यसको लागि राज्यले पहिल्यै एउटा तयारी गर्नु पर्यो कि हामीले रिजल्ट यस कारण छिटो गर्दैछौ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो होइन. तयारी भइसकेपछि ऊ माथिल्लो क्लास पढ्नेको कक्षा सञ्चालन पनि त्यही लेभलमा हुनु पर्यो. यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ.
2: उहाँ हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य. फेरि पनि खबरकै सिलसिला, सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ. हिजो त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ. पूर्व निर्धारित कार्यतालिका अनुसार बाँकी 5 विश्वविद्यालय उपकुलपति पदको लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ. यससँगै 8 विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियाले निर्धारित समय सीमाभित्र पूर्णता पाउने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ. काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
6: विशेषज्ञ सेवाहरू: निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
5: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं.
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690.
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम. बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा.
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
9: अब बाँकी खबर। विगतका वर्षहरूमा जस्तै यस वर्ष मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड़ लाग्यो। त्यहाँ एकै दिन 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् 2019 मे महिनामा पनि एकै दिन नेपाल तर्फबाट 223 र तिब्बत तर्फबाट 113 जनाले सगरमाथा चढ़ेका थिए। एकै दिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्विर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय संचार माध्यमले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। सगरमाथा आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीड़ले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी हुने गरेको छ। सन् 1991 सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्दै आएको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका अनुसार यस वर्ष मात्र 90,000 केजी भन्दा धेरै फोहोर जम्मा भएको छ। एसपीसीका अनुसार आधार शिविरबाट मात्रै 80,750 केजी फोहोर संकलन भएको छ। यसमा पुनः प्रयोग गर्न मिल्ने र भान्सा तथा मानव सृजित फोहोरहरू रहेका छन्। यसैगरी आधार शिविरभन्दा माथिल्लो भागबाट 9,750 केजी फोहोर र 1,769 केजी मानव मलमूत्र राखेका विशेष ब्यागहरू संकलन गरिएका छन्। सगरमाथा क्षेत्रमा 90,000 केजी फोहोर आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
2: अब विदेशको खबर। जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ गम्भीर रूपमा देखा पर्दै गएको छ। यूरोप, एशिया तथा उत्तर अमेरिकाका विभिन्न देशमा बढ़दो अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य, कृषि, ऊर्जा तथा यातायात क्षेत्र समेत संकटमा परेका छन्। यूरोपका धेरै देशले यस वर्ष इतिहासकै अत्यधिक गर्मीको सामना गरिरहेका छन्। जर्मनी, डेनमार्क, चेक गणतन्त्र, स्विजरल्याण्ड, फ्रान्स, इटाली, स्पेन, बेलायत, स्लोभाकिया र हंगेरीमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जर्मनीमा तापक्रम 41.5 डिग्री सेल्सियस पुगेको छ भने स्विजरल्याण्डले आफ्नो इतिहासकै सबैभन्दा तातो जून महिना अनुभव गरेको छ। स्पेनमा जून 21 यता अत्यधिक गर्मीका कारण 200 जना भन्दा धेरै व्यक्तिले ज्यान गुमाएका छन्। फ्रान्समा चर्को गर्मीबाट राहत खोज्ने क्रममा डुबेर ज्यान गुमाउने घटना बढ़ेका छन्। हजारौं विद्यार्थीको विद्यालय र पठन पाठन प्रभावित भएको छ। रेल सेवा अवरूद्ध भएका छन्। सड़क चर्किएका तथा विद्युत उत्पादनमा समेत जलवायु परिवर्तनको असर परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। वैज्ञानिकका अनुसार अहिले देखिएको अस्वाभाविक गर्मी प्राकृतिक घटना मात्र नभई मानव गतिविधिबाट बढ़ेको जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो। विज्ञहरूले यस्ता गर्मीका लहरहरू 2 दशक अघिको तुलनामा झण्डै 100 गुणा भन्दा बढ़ी भएका बताएका छन्। स्विजरल्याण्डका हिम नदीहरू पनि तीव्र गतिमा पग्लिरहेका छन्। हिमपात, बढ़दो तापक्रम र सहारा मरूभूमिबाट उड़ेर आएको धूलोका कारण यस वर्ष हिमनदीको बरफ पग्लिने दर असामान्य रूपमा बढ़ने अनुमान गरिएको छ। यूरोपसँगै एशियाका विभिन्न क्षेत्रमा पनि अत्यधिक गर्मीका घटना बढ़दो छन्। दक्षिण एशिया, पूर्वी एशिया तथा मध्य एशियामा गर्मीका लहरहरू लामो समयसम्म रहने, अझ तीव्र हुने र बारम्बार दोहोरिने क्रम बढ़ेको अध्ययनले देखाएका छन्।
9: फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। गैराती इंग्ल्याण्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गर्यो। इंग्ल्याण्डको जितमा जुड बेलिङ्गमले 62 मिनटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ह्यारी केनले 67 मिनटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे। त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाएको छ। क्रोएसियाका लागि पेटार सुचिसले 31 मिनटमा गोल गरे। दोस्रो हाफको 73 मिनटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काए। त्यसपछि 83 मिनटमा निकोला भ्यासिचले लुका मड्रिजको पासलाई हेड मार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्वपूर्ण जित दिलाएका छन्। पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक भन्दै अन्तिम 32 नकआउट चरणमा प्रवेश गरेको छ। नतिजासँगै स्कटल्याण्डको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ। विश्वकपमा अहिले अमेरिकाको मियामी स्टेडियममा कोलम्बिया र पोर्चुगल तथा एटलाण्डा स्टेडियममा डीआर कंगो र उज्बेकिस्तान बीचको खेल भइरहेको छ। पहिलो हाफ सकिँदा उज्बेकिस्तानले डीआर कंगोलाई 1 गोल गरेको छ। यस्तै नेपाली समयअनुसार आज बिहान 7:45 अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिना बीचको खेल हुनेछ।
2: अब केही खबर संक्षेपमा। लामो समयदेखि फरक राजनीतिक बाटोमा हिँडिरहेका प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू एउटै मंचमा उभिने तयारीमा छन्। पछिल्लो नवयुवा आन्दोलनपछि पहिलो पटक शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरू आज आइतबार काठमाण्डुमा हुने एउटा विशेष कार्यक्रममा एउटै मंचमा देखिने तयारी भइरहेको छ।
9: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राणा मगरको गाड़ी दुर्घटनामा परिनिधन भएको छ। हिजो बेलुकी पौने पाँच बजेतिर स्वर्गद्वारी नगरपालिका दुई बांगे सालमा उहाँ चढ़ेको गाड़ी दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार उपमेयर मगर आफैले चलाउनु भएको लु प्र 01001 झ 0008 नम्बरको सरकारी गाड़ी सड़कबाट झण्डै 400 मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
2: काया कैरनमा अब पालो उखानको
9: ठूलो रोगको ओत ठूलो गरेको खेत।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
9: मनसूनी विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ़दो लागतले किसान मर्कामा। पर्सिङ मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना।
2: सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह। वैदेशिक रोजगार विभागले उजुरी फर्स्योट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने।
9: एसई र कक्षा बाह्रको नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो। नतिजासँगै मूल्यांकन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड़।
2: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी।
9: र इंग्ल्याण्ड क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश। पानामा बाहिरियो। कोलम्बिया र पोर्चुगल तथा कंगो र उज्बेकिस्तान बीचको खेल चल्दै।
2: र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको। विश्वकप फुटबलको रौनक चलिरहेको छ। विश्वकप फुटबल सित्तैमा हेर्न मिल्ने भनिएका अनधिकृत एप चलाउँदा बैंक खातामा रहेको पैसा चोरी हुने समस्यासँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना फुटबल समर्थक रुदै प्रहरी कार्यालय पुगेका छन्। रुदै आएका व्यक्तिलाई देखेपछि ती प्रहरी अधिकारीले के भयो भनेर सोध्दैछन्। जवाफमा पैसा स्वाहा भएका व्यक्ति भन्दैछन्, के हुनु नि, सित्तैमा विश्वकप हेर्ने भएको, बैंक खातामै गोल हानेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: सम्पन्न बैठकले सड़क पूर्वाधार विकासलाई दुई जिल्लाबीच सहकार्य गर्ने सहमति गरेको हो। कालीकोटको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीतिक सड़कलाई छिटो भन्दा छिटो स्तर उन्नति गर्न सहमति भएको बताउनुभयो। यसलाई प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मति निर्णय भएको पनि उहाँको भनाइ छ। सड़कले पूर्णता पाएमा कालीकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैनिक हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगंजसम्मको यात्रा निकै छोटो, सुरक्षित र सहज हुने भएको छ। प्राविधिक जटिलता र बजेट व्यवस्थापनका लागि सड़क डिभिजन र प्रदेश सरकारसँग संयुक्त रूपमा पहल गर्ने निर्णय भएको छ। यो मार्ग बनेमा कालीकोट र दैनिकवासीका लागि कर्णालीको प्रमुख पर्यटक गन्तव्य रारा ताल र सुर्खेत नेपालगंजको यात्रा सहज हुने भएको छ। भैरवी गाउँपालिकाका अध्यक्ष रीता कुमारी साईले दुई पालिका र जिल्ला बीचको पर्यटन प्रबन्धनलाई थप मजबूत बनाउन कालीकोट र दैनिक सीमा क्षेत्रमा पर्ने ऐतिहासिक स्थल भोटेगढ़ीमा आधुनिक स्वागतद्वार गेट निर्माण गर्ने सहमति पनि भएको बताउनु भएको छ। गेट निर्माणका लागि शुभकालिका गाउँपालिका र भैरवी गाउँपालिकाले संयुक्त रूपमा साझेदारी र लगानी गर्ने उहाँको भनाइरहेको छ।
1: यो साताभर अब मनसून सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार यो साता देशका अधिकांश भूभागमा वर्षा हुने संकेत देखिएको छ, जसका कारण बढ़दो गर्मीबाट सर्वसाधारणले राहत पाउने अनुमान गरिएको छ। मौसमविद रोजन लामिछानेका अनुसार हालैका दिनमा अत्याधिक गर्मी र तातो हावा लू झेलेका लुम्बिनी र सुदूरपश्चिम तराई क्षेत्रमा अब वर्षा हुने सम्भावना छ। लुम्बिनीको तराईमा पर्सीदेखि ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली प्रदेश सहित देशका केही ठाउँमा छिटफुट वर्षा भइरहेको छ। यस्तै सुदूरपश्चिममा र कर्णालीमा आजबाट नै मौसममा बदली आउने र केही वर्षा हुने र मध्य सातामा भारी वर्षा समेत हुन सक्ने अनुमान मौसम पूर्वानुमानले गरेको छ। देशका पहाड़ी भूभागहरूमा कर्णाली र सुदूरपश्चिममा पनि बिहिबारसम्म हल्कादेखि मध्यम र कतिपय स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।
0: कर्णालीको हिमालय जिल्ला हुम्लाको जिल्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफलतापूर्वक भएको छ। दक्ष चिकित्सक सहितको विशेषज्ञ टिमको व्यवस्था भएपछि सीमित स्रोत साधन र दुर्गम भौगोलिक अवस्थाका बीच शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। कार्यालयका प्रमुख एवं विशेषज्ञ चिकित्सक डाक्टर उमाकान्त तिवारीले जुम्ल्याहा शिशु रहेको गर्भा अवस्था जन्य जटिल अवस्थाको बिरामीको सफल शल्यक्रिया गरेको बताउनुभयो। आमाको उच्च रक्तचाप अनि प्रसूतिको दोस्रो चरण, शिशुको उल्टो, प्रसूति भएको जोखिमपूर्ण अवस्थामा पनि जिल्लामै शल्यक्रिया गर्न सफल भएको उहाँको भनाइ छ। जिल्लामा विशेषज्ञ चिकित्सकको टीम भएकाले केही जटिल अवस्थाका केस पनि सफलतापूर्वक नै सम्पन्न भएको डाक्टर तिवारीले बताउनुभयो। अस्पतालले जटिल खालका शल्यक्रिया, दुर्घटनाका घाइतेको उपचार तथा कैलाश मानसरोवर तीर्थयात्राका क्रममा बिरामी परेका विदेशी र स्वदेशी यात्रीलाई उपचार सेवा प्रदान गर्दै आएको छ।
1: मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका वडा नम्बर 5 डाँडा सल्लेका 34 वर्षीय भूपबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उच्च अदालत सुर्खेतको 2081 असोज 12 गतेको फैसलाले उनलाई 3 वर्ष कैद र 30,000 रूपियाँ जरिवानाको सजाय सुनाएको थियो। त्यसयता फरार रहेका उनी करिब 20 महिनापछि पक्राउ परेका हुन्। फरार प्रतिवादीको खोजी गर्ने क्रममा प्राप्त गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुहाम र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको संयुक्त टोलीले आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका कामीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सल्यान जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो। प्रहरीले अदालतबाट सजाय तोकेर फरार रहेका प्रतिवादीको खोजी तथा फैसला कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढ़ाएको जनाएको छ। फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता र प्रभावकारी रूपमा सञ्चालन गरिने प्रहरीले जनाएको छ।
0: सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। यहाँका अस्पतालमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो। औषधि अभावका कारण दीर्घ रोगी महँगो वा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका बिरामीले बताएका छन्। प्रदेश सरकारले अहिलेसम्म निशुल्क वितरण गरिने औषधि नपठाएपछि जिल्ला अस्पताल सल्यान सहित पालिकाका स्वास्थ्य संस्थामा दीर्घ रोगीले प्रयोग गर्ने औषधिको अभाव भएको हो। कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुभाष हमालले पालिकाका सबै स्वास्थ्य संस्थामा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग मात्र नभए परिवार नियोजनका लागि प्रयोग गरिने औषधिको अभाव पनि भएको बताउनु भएको छ। धर्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख एके बहादुर बस्नेतले निशुल्क पाउने औषधि स्वास्थ्य संस्थामा नपाउँदा आर्थिक अवस्था कमजोर भएका नियमित सेवनबाट बिरामीहरू नियमित औषधि सेवनबाट वञ्चित भएको बताउनुभयो। स्वास्थ्य सेवा कार्यालय सलानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले प्रदेश सरकारले विभिन्न प्रकारका औषधि पठाउनेमा यसपालि अहिलेसम्म 98 प्रकारका औषधि पठाउनेमा अहिलेसम्म अस्पतालबाट निशुल्क वितरण गरिने औषधि नपठाएकोले उच्च रक्तचाप, मधुमेह, मानसिक रोग लगायतका औषधिको अभाव भएको बताउनुभयो। अस्पतालमा उपचार गर्न आएका बिरामीलाई मेडिकल तथा अस्पतालको फार्मेसीबाट किन्न र औषधि ल्याउनु पर्ने बाध्यता रहेको उहाँको भनाइ रहेको छ।
1: हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौं। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौ, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: ए रामलौटन भाइ, के गर्दैछौ?
6: नमस्कार सुरेश दाई, यत्तिकै बसेको। आउनुहोस् चिया पिउन। छोरी
7: हजुर,
6: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
7: हस् बाबा।
5: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
6: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
5: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
6: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
5: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
6: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाइ?
5: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
6: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
7: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
8: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
9: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
10: ले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
11: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
12: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय, कर्णालीको हिमाली जिल्ला हुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल, बाहिर जानुपर्ने बाध्यता हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। हुम्लाको सिमकोट गाउँपालिकाले लगातार 3 दिनको सार्वजनिक विदामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ। आर्थिक वर्षको अन्तिम चरणमा कामको चाप बढ़ेकाले विदाका 3 दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिन लागेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले आर्थिक वर्ष सकिन थोरै समय बाँकी रहेकाले शनिबार र आइतबारका साथै असार 15 गते धान दिवसका अवसरमा पनि दिएको सार्वजनिक विदामा पनि कार्यालय पूर्ण रूपमा सञ्चालन गर्ने बताउनु भएको छ। उहाँले विदाका कारण विकास निर्माण प्रशासनिक तथा वित्तीय काम प्रभावित हुने सक्ने भएकाले यसपटक विदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको बताउनुभयो। कार्यालय सञ्चालन हुने भएकाले आवश्यक सेवा लिन सेवाग्राहीलाई कार्यालयमा उपस्थित हुन पनि गाउँपालिकाले अनुरोध गरेको छ।
1: डिजिटल प्रविधिको तीव्र विकासले संचार क्षेत्रमा नयाँ अवसर सिर्जना गरे पनि त्यससँगै भ्रामक सूचनाको प्रचार तथा पत्रकारिताको विश्वसनीयतामाथि चुनौती थपिएको सरोकारवालाहरूले बताएका छन्। वीरेन्द्रनगर नगरपालिकाको सहयोग तथा नेपाल प्रेस युनियन सुर्खेत शाखाको आयोजनामा डिजिटल मीडियाको अवसर र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका सरोकारवालाहरूले यस्तो बताएका हुन्। पत्रकार ललित बुढाले डिजिटल मीडियालाई समयको आवश्यकता र अवसरका रूपमा ग्रहण गर्नुपर्ने बताउँदै यसको प्रभावकारी व्यवस्थापनका लागि राज्यको स्पष्ट नीति आवश्यक रहेको बताउनुभयो। उहाँले डिजिटल माध्यमलाई रोक्ने भन्दा पनि व्यवस्थित र जिम्मेवार बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। पत्रकार मालती केसीले डिजिटल मीडियाको प्रभाव, चुनौती र सम्भावना बारे व्यापक बहस आवश्यक रहेको बताउँदै यस विषयमालाई नीति निर्माण तहसम्म लैजानुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय समाचार समिति राक्षस कर्णाली प्रदेशका प्रमुख सुरज सिंहले डिजिटल मीडियाको सदुपयोग भन्दा दुरूपयोग बढ़दै गएको भन्दै पत्रकारिताको आचार संहिताको पालनामा कमजोरी देखिएको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले सूचना प्रभावमा विश्वसनीयता र तथ्यपरकलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। पत्रकार आकाश तारा बैकले पनि डिजिटल मीडियाको सही प्रयोग गर्न सकिए समाज रूपान्तरण, सूचनाको पहुँच र नागरिक सचेतनामा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। पत्रकार प्रकाश अधिकारीले पनि अबको युग सुहाउँदो पत्रकारिता आवश्यक रहेको भन्दै डिजिटल मीडियालाई अवसरका रूपमा लिनुपर्नेमा जोड़ दिनुभएको छ।
0: यस्तै नागरिक समाजका प्रतिनिधिहरूले पनि डिजिटल मीडियाको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने तर त्यसको दुरूपयोग नियन्त्रणका लागि प्रभावकारी कानूनी तथा नीतिगत व्यवस्था आवश्यक रहेको बताएका छन्। दलित महिला संघका अध्यक्ष खगिसरा ओलीले डिजिटल मीडियाले अवसरसँगै अनेक चुनौती पनि सृजना गरेको उल्लेख गर्दै यसको दुरूपयोग रोक्न राज्यले कानूनी व्यवस्था कडाईका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। यस्तै गरी कार्यान्वयन गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारूले डिजिटल मीडिया जस्तो समसामयिक विषयमा बहस शुरू हुनु सकारात्मक भएको बताउँदै अब यसलाई नीति निर्माण तहसम्म पुर्याएर आवश्यक पैरवी गर्नुपर्ने आवश्यक रहेको उल्लेख भएको छ। वरिष्ठ पत्रकार श्रीधर पौडेलले पछिल्लो समय पत्रकारिता क्षेत्र विभिन्न चुनौतीबाट गुजरिरहेको उल्लेख गर्दै डिजिटल मीडियाको जिम्मेवार र व्यवहारिक प्रयोग मार्फत पत्रकारिताको विश्वसनीयता जोगाउनु पर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्त लगायतले पनि डिजिटल मीडियाको अवसर, चुनौती र यसको प्रभावकारी नियमनका विषयमा आफ्नो भनाइ राख्नु भएको थियो। कार्यक्रम नेपाल प्रेस युनियन सुर्खेत शाखाका अध्यक्ष मधुबन विश्वको अध्यक्षतामा सम्पन्न भएको हो।
1: बाँकीको डुडुवा र राप्ती सुनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकिएको छ। पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ गरी करिब 75% प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालयका प्रमुख लीला बहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा डिजाइन अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको बताउनुभयो। प्राविधिक अध्ययन र डिजाइनका आधारमा 700 मिटरको पुल बनिरहेको भन्दै उहाँले यसमा स्थानीय जनताले थप 440 मिटर पुल निर्माण गर्न माग गरेको बताउनु भएको छ। राप्ती सुनारी गाउँपालिकामा 440 मिटर लामो पुल निर्माण भएको वडाध्यक्ष लवराज खरेलले बताउनु भएको छ। उहाँले विक्रम सम्वत 2074 बाढ़ीले खला, टेपरी, ढलैया लगायतका क्षेत्रमा क्षति पुर्याएपछि स्थानीयको जनजीवन कष्टकर भएको उल्लेख गर्दै नदीको दुवैतर्फ तटबन्ध भएपछि पूरा क्षेत्रमा पुल बन्नुपर्ने तर्क गर्नु भएको छ।
0: फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
13: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, प्रोप्राइटर सुनिता कुमारी साजी पम्प। सम्पर्क मोबाइल नम्बर
8: 98683442 र 98148917।
15: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
16: मोबाइल 98585190 98481936 र 98488966।
17: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
17: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
18: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा ACL, PCL, MCL लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
17: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
18: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
17: HCRC अस्पताल, चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
18: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
19: रेडियो भेरी FM।

0: अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाजुरा र हुम्ला जिल्लाका स्थानीय बीच लामपाडा च्याचौर र रानीखरको सीमा विवादलाई लिएर हुम्लाका स्थानीयमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने पाँचजना विरूद्ध पक्राउपूर्ति जारी भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लामा मुद्दा दर्ता भए लगत्तै जिल्ला प्रशासन कार्यालय हुम्लाले घटनाका आरोपित विरूद्ध पक्राउपूर्ति जारी गरेको हो। कवाडीमा गाड़ीमा यात्रा गरी हुम्लातर्फ आउँदै गरेका यात्रुहरूलाई कुटपिट तथा अभद्र व्यवहार गर्ने बाजुरा जिल्लाका पाँचजना स्थानीय विरूद्ध पक्राउपूर्ति जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जंगबहादुर सिंहले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार पक्राउपूर्ति जिल्ला प्रहरी कार्यालय बाजुरामा पठाइएको उहाँको भनाइ छ। अभद्र व्यवहार मुद्दाका आरोपीहरूमा बाजुरा जिल्लाको हिमाली गाउँपालिका पाँच बस्ने 45 वर्षीय नरा गुरूङ, त्यही वडाका 35 वर्षीय विनोद बुढा, 35 वर्षीय दलबहादुर मल्ल, 45 वर्षीय चीन बहादुर मल्ल र 45 वर्षीय नरबहादुर गुरूङ रहेको प्रहरीले जनाएको छ।
1: भेरी खबरमा अब खेल खबर। कर्णाली क्रिकेट कप 2083 आजदेखि प्रदेश राजधानी सुर्खेतको वीरनगरमा शुरू हुँदैछ। कर्णाली प्रदेश क्रिकेट संघद्वारा सुर्खेतको वीरनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत संघका प्रदेश सचिव श्रीधर केसीले असार 14 देखि 18 गतिसम्म कर्णाली क्रिकेट संघ क्रिकेट कप 2083 सञ्चालन हुने बताउनु भएको छ। उहाँले खेल वीरनगर स्थित कालुञ्चोक मैदानमा सञ्चालन हुने बताउँदै कर्णाली प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाड़ीहरूलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको बताउनु भएको छ। प्रदेश सचिव केसीका अनुसार प्रतियोगितामा मोगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, टर्कुम, पश्चिमको सहभागिता रहने बताउनुभयो। प्रतियोगिताको विजेता टोलीले 1,01,000 र उपविजेताले 51,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषदले 20,00,000 सहयोग गरेको छ।
0: फिफा विश्वकप फुटबलमा इङ्ल्याण्ड

0: डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
2: इट्स टाइम सेट अप आयोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाऊ।
3: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
4: ए लिनुस् त।
3: यो होइन नि, बम्बे टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
4: बम्बे टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
3: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
4: ओहो बिनाजू, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
3: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बे टेलर्समा सिलाएको हो नि।
5: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
6: बम्बे वस्त्रालय एन्ड फेमस बम्बे टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 484 45 875।
7: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
8: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
7: अरे अरे सपना, तिमी कता जान लागे कि?
9: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
7: ए रमेश, पर्ख न, कता हेरेको के?
10: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
7: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
8: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
7: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 37 582।
8: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
11: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
12: तपाईँ मात्रै चुरोट, स्मृति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्मृति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
11: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
6: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
3: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
2: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
4: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
5: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9869201।
6: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: सिंहमारी मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछ नि त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया
3: प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774

0: तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
1: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हाट जोड्ने तथा नसा, बासरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0984 40 30 82।
3: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

शुभ प्रभात कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु।

पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यक्त रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ, तपाईँका मेष आदि बारवटा राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहन्छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथमा प्रसारण हुने गर्छ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विभिन्न जानकारीहरू पनि दिने एउटा प्रयास गरिरहेको हुन्छु। हामी 98453 97658 र 98142 73601 सिधा सम्पर्कमा भने तपाईँ आउन सक्नुहुन्छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। यतिखेर हामी कार्यक्रमको शुरूवाती चरणमा छौं। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट।

आज मिति 2083 साल आज असारको 14 गते हो आज आइतबार तदनुसार ईस्वी सन् 2026 जुन 28 तारिक नेपाल सम्मत 1146 रहेको छ आज वत्सलाथ रौद्रनाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आज शुद्ध ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा आज परम पवित्र पावन दिन हो आजको विशेष गरी सूर्योदयबाट हेर्दा आजको दिनमा चतुर्दशी तिथि छ 53 घडी 59 पला 26 बजेर 48 मिनटसम्म ज्येष्ठ नक्षत्र 51 घडी 6 पला 25 बजेर 39 मिनटसम्म शुभयोग 23 घडी 58 पला गर्ने 21 घडी 28 पला आज आनन्द युगमा काँडयुग रहेको छ आजको दिनमानको समय 34 घडी 34 पला बिहान सूर्योदय 5 बजेर 12 मिनट जाँदा भयो सन्ध सूर्यास्त 7 बजेर 2 मिनट जाँदा रहनेछ पालो आजको ग्रह गोचरको छ ग्रह गोचरमा यतिखेर सूर्य नाम गरेका ग्रह यहाँबाट हामीले हेर्दाखेरि चाहिँ यतिखेर मिथुन राशिमा रहेका छन् भने चन्द्रमा यतिखेरसम्म वृश्चिक राशिमा छन् वृश्चिक राशिको चन्द्रमा आज राति 1 बजेर 39 मिनटसम्म रहन्छन् तदुपरान्त भने धनु राशिमा प्रवेश गर्नेछन् मंगल ग्रह यतिखेर वृष राशिमा रहनु भएको छ मेषको मंगल वृष राशिमा प्रवेश गरिसक्नु भएको अवस्था छ त्यस्तै गरेर आजको दिनमा हेर्दा विशेष गरी बुध ग्रहको अवस्था यतिखेर मिथुन राशिमा छन् भने बृहस्पति कर्क राशिमा छन् शुक्र कर्क राशिमा छन् शनि ग्रह आजको दिनमा मीन राशिमा रहेका छन् र राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकियो यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका दिनले के भन्छन् आजको ग्रहहरू कसरी व्यापित हुन्छन् तपाईँका मेष आदि 12 राशिफल कसरी तपाईँको लागि व्यापित रहन्छन् तपाईँका राशिले के भन्छन् त आजको तपाईँको दिनहरू कसरी व्यापित गर्न सक्छन् तपाईँका राशि अनि तपाईँका यो राशिले तपाईँलाई कसरी अगाडि बढाइरहन्छ भन्ने कुरामा हामी जानकारी गराउँछौ अबको क्रममा भने तपाईँको राशिलाई हामीले कसरी अगाडि बढाउनु पर्छ भन्ने कुरामा हामी तपाईँलाई जानकारी गराउँछौ अबको क्रममा तपाईँका मेष आदि 12 राशिफल यस प्रकार रहेको छ अब आजको तपाईँको राशिलाई हामीले कसरी अगाडि बढाउँछौ भन्ने कुरामा अबको क्रममा भने तपाईँको राशिले तपाईँको दिनलाई कसरी व्यापित गराउँछ तपाईँको राशिफल यस प्रकार रहन गएको छ सबैभन्दा पहिलो राशि मेष राशि मेष राशिको लागि आजको दिनमा उन्नति राम्रो छ तपाईँको काममा सफलता मिल्ने योग देखिन्छ भने काममा सफलताको सँगसँगै उन्नति र प्रगतिको लागि पनि दिन शुभ छ लामो दूरीको यात्राहरूमा सहज हुन्छ मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथ साथमा काममा सफलता मिल्ने योग देखिन्छ मिथुन राशि हुनेको लागि आजको दिनमा गर्दै आएका कामबाट सफलता मिल्नुका साथ साथमा इष्टमित्रहरूले पनि साथ दिनेछन् तपाईँको कर्ममा सफलता मिल्ने युग देखिन्छ आजको दिनबाट तपाईँलाई सकारात्मक ऊर्जा पनि प्राप्त राशि मिथुनलाई संकेत छ उन्नति र प्रगतिको लागि वातावरण सुन्दर बन्दै गइरहेको अवस्था देख्न सकिएको छ मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ कर्कट राशिको लागि सकारात्मक ऊर्जा राम्रो आजको राशिबाट संकेत राशिमा देख्न सकिन्छ सिंह राशि हुनेको लागि मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथ साथमा राहुको दृष्टि भएकाले कहिलेकाहीँ चालाको समस्याले सताउन सक्ने योग छ तपाईँको मनमा कता कता मनमा कुराहरू खेल्न सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुन्छ कन्या राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने छ आजको दिनमा तपाईँको लागि सकारात्मक ऊर्जाका साथ साथमा मानसिक तनाव पनि कम हुने खालका योगहरू देखिन्छन् कन्या राशिको लागि दिन सकारात्मक ऊर्जाको साथ साथमा मनमा हर्ष र उल्लास छाउने युग छ गर्दै आएका कामबाट सकारात्मक हुनुका साथ साथमा धनस्थानको चन्द्रमाले गर्दा वाणिज्य कर्ममा सकारात्मक ऊर्जा दिने खालका योगहरू पनि छन् मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ
वृश्चिक राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सकारात्मक हुने युग देख्न सकियो। इष्टमित्रहरूले साथ दिन सक्नुका साथ साथमा लग्नमा भएको चन्द्रमा पनि अब केही घण्टा पछाडि धनस्थानमा जाँदा वाणिज्य कर्म र सकारात्मक ऊर्जाको लागि दिन शुभ राशिमा संकेत छ। मन परेका व्यक्तिहरूसँग भेटघाट नहोला। चन्द्रमा 12 हुँदा अनावश्यक तनाव, मनमा चिन्ता, भय, डर उत्पन्न रहन्छ। सकारात्मक ऊर्जाको लागि दिन अलिकति केही कमी कमजोरी बनेका छन्। राजयुक्त ग्रह भएकाले साथीभाइले भने सहयोग गर्नेछन्। उन्नति र प्रगतिको लागि वातावरण राम्रो छ। मान सम्मानमा पनि वृद्धि रहनेछ। आर्थिकता ताकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा राशिबाट संकेत देख्न सकिन्छ।

0: यदि केही राहुको पनि प्रभाव भइरहेको छ, त्यसो भएको हुँदा विशेष तपाईँले ध्यान दिँदै अगाडि बढ्नुभयो भने धेरै कुरामा सकारात्मक ऊर्जा हुन सक्ने खालका योगहरू पनि आजको राशिबाट संकेत देख्न सकिन्छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
2: नमस्ते संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। यतिखेर कोही

0: यहाँ सो हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर। राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: बैतडीदेखि प्रेम बहादुर खड्के।
0: नाम के भन्नुभयो बैतडीबाट?
1: प्रेम बहादुर।
0: प्रेम बहादुर जी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँ?
1: बैतडीबाट
0: सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर?
1: मेरै बारेमा गुरु।
0: मलाई साल महिना गते समय भनिदिनु त।
1: 2053 साल चैत महिना 20 गते।
0: तपाईँको फेरि आवाज बुझेन, फेरि भन्नु त। 2053
1: साल।
0: 2053 साल
1: चैत 20 गते।
0: चैत्र महिनाको 20 गते कति बजे भयो जन्म?
1: बुधबारको राति, बिहिबारको बिहान, 20 गतेको राति, 21 गतेको बिहान, 4:36।
0: 4:36
1: हजुर।
0: 4:36 कुन जिल्लामा भयो तपाईँको जन्म?
1: बैतडी जिल्ला।
0: बैतडी जिल्लामा 20 गतेको राति, 21 गतेको बिहान, होइन?
1: हजुर हजुर। बुधबारको राति, बिहिबारको बिहान।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने तपाईँको लागि चाहिँ राशिको नाम श्रवण नक्षत्रको तेस्रो पावबाट नाम जुडेको छ, खेबाट। खेमराज नाम आउँछ, मकर राशि हुन्छ, एकादशीको दिनमा जन्म भएको देखिन्छ है। लग्न तपाईँको लागि कुम्भ लग्न छ, कुम्भ लग्नको मालिक हुन्छ विशेष गरी चाहिँ शनि। शनि धनस्थानमा गएर बस्दा राम्रै हुन्छ, नराम्रो पनि हुँदैन। तर अलिकति के छ भने यो सातो मांगलिक भन्ने ग्रह परेको छ र सूर्य ग्रहण युग धनस्थानमा छ। तपाईँको घर परिवारमा एउटा पितृको दोष, तपाईँको वैवाहिक जीवनमा ठूलो समस्या, होइन? एकदम धेरै बिग्रिएको छ। बृहस्पति निज भएको छ, सूर्य पनि कमजोरी छ, देवताका मालिक बृहस्पति पनि कमजोरी बन्नु, ग्रहका राजा सूर्य पनि एकदम कमजोरी बन्नु, यो भनेको अलिकति ग्रहहरूमा धेरै कुरामा समस्याहरू आइरहेको छ भन्ने संकेत पनि हो। र ग्रहको लागि विशेष शान्तिहरू गर्दै, ग्रहका लागि विशेष पूजापाठहरू गर्ने कामै हो, गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा शुभ हुन्छ है।
1: कुन कुन ग्रह लाग्छ?
0: अब तपाईँको लागि अहिले संकटा भन्ने ग्रह लागिरहेको छ र तपाईँको लागि अलिकति सूर्य ग्रहण योगको शान्ति, बिहिबारको व्रत, आइतबारको व्रत, सूर्यलाई जल चढाउने, बिहिबार केराको वृक्षमा पूजा गर्ने, यस्ता कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त। मैले भने त सातौं मांगलिक परेको छ, यो सातौं मांगलिक पर्दाखेरि धेरै कुरामा समस्या हुन्छ भने मैले है। स्वास्थ्य अवस्थाको लागि पनि टाउको बढी दुख्ने, धेरै कुराहरू मनमा सोचिरहन मन लाग्ने है है।
1: हजुर हजुर।
0: अरू
1: घरको वास्तु कस्तो छ?
0: घरको वास्तुको लागि के के छ? पहिले ग्रहहरूको शान्तिहरू गरेर अगाडि बढ्नु होला, ग्रहको पूजा पाठहरू गर्नु होला, राम्रो हुन्छ है त। व्यापार व्यवसाय राम्रो छ, आमदामी गर्ने, पैसा कमाउने सबै कुरामा ठिक छ, नराम्रो छैन। ग्रहहरू अलिकति बिग्रेका मात्रै हुन्, ग्रहहरूको लागि शान्तिहरू गर्दै, ग्रहको लागि पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला, शुभ हुन्छ है त।
1: कुन व्यवसाय गर्दा राम्रो होला?
0: हजुरको लागि सबै व्यवसाय राम्रो फाप्छ, ठिकै छ। त्यस्तो नराम्रो भन्ने ग्रहहरू तपाईँको छैन, तर ग्रह बिग्रियो क्या, तपाईँले शान्ति गरेपछि सबै कुरा फाप्छ, पैसामा राम्रो कमनयोग हुन्छ। अब एउटा आँखसँग बिहे गरेपछि वैवाहिक जीवन पनि राम्रो हुन्छ, तर आँखसँग पनि बिहे गर्नु भएन भने अलिकति अलिकति कुराहरूमा बिग्रिएको योग छ है त। अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न तपाईँ उपस्थित हुन सक्नुहुनेछ। हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारी लिन सक्नुहुनेछ। यतिखेर तपाईँ दुईटा नम्बरमा फोन गर्न सक्नुहुनेछ। हामी कार्यक्रमसँगै छौँ। तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँसँग भएका विशेष कुराकानीहरू गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौ। 98453 97 658 र 98142 73 601 सम्पर्कमा भने आउन सक्नुहुनेछ। कोही आइसक्नु भएको छ जिज्ञासु भनेर। राधे राधे हजुर। ए भगवान्।
2: हेलो।
0: राधे राधे। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न फेरि पनि यतिखेर नम्बर बिल्कुलै खाली छ। दुईटा नम्बरमा तपाईँ फोन गरेर हामीलाई प्रत्यक्ष रूपमा भेटघाट गरेर हामीसँग जोडिन सक्नुहुनेछ। नम्बर पुरा पुरी खाली छ है, फोन आएको छैन। हामी तपाईँका कमेन्टहरूतिर पनि जान्छौँ र कमेन्टतर्फ जाँदा तपाईँको बारेमा हामी चिना नहेरिकन विशेष केही जिज्ञासाहरू भए चाहिँ हामी त्यहाँबाट समस्याको समाधान गर्ने हो। चिना हेर्नको लागि चाहिँ नम्बरमा फोन गर्नुपर्छ। जसले फोन गर्नुहुन्छ घरमा आमा बुवाहरूसँग सल्लाह गरेर साल महिना गते समयहरू टिपेर मात्रै फोन गर्नुहोला। मलाई यहाँ राजराजे गुरु पूर्णिमा व्रत कहिले हो भनेर कमेन्ट आएको रहेछ। पूर्णिमा व्रत आज होइन है, पूर्णिमा व्रत भोलि हुन सक्छ, म हेरिहालेन, तपाईँहरूलाई जानकारी गराइहालौँ। पूर्णिमा व्रत 15 गते सोमबारको दिन परेको छ। यो 15 गते सोमबार पूर्णिमा तिथि पनि त्यही दिन पर्यो भनेको भोलि होइन, भोलि त भोलि त असारे 15 पनि पर्यो होइन, कि होइन, भोलि असारे 15 पनि पर्यो, पूर्णिमा व्रत पनि पर्यो। दही चिउरा खाना भएन है, अब पूर्णिमाको व्रत भनी अनि फेरि दही चिउरा खाना पनि त भएन नि होइन। भोलि पूर्णिमा व्रत हुने जतिले चाहिँ भोलि दही चिउरा नखानु, पर्सि खानु है। सम्झाइ दिएको छु मैले फेरि आज, गुरुले भन्नु भएन भन्न पाइँदैन फेरि, किनभने यो जुन हामीले तपाईँहरूलाई भनिरहेका छौँ पूर्णिमा व्रतको बारेमा चाहिँ विशेष गरी भोलि 15 गते सोमबारको दिन परेको छ। अनि अर्को कुरो के छ भने म तपाईँलाई जानकारी गराइहालौँ, अब हामीलाई धेरैले फोन गरिरहनु भएको छ, गुरुदेव श्रावण महिनाको व्रत कहिलेबाट सुरु हुन्छ भन्नुभएको छ। श्रावण महिनाको व्रत अहिले होइन, यो श्रावण महिनाको व्रत त अलिक पछि पर्छ, साउनको 14 गते पछाडि पर्छ यसपालि, अहिले होइन है। अब आउने सोमबार भनेको भोलिको सोमबार जेठको शुक्ल पक्षको पूर्णिमाको सोमबार पर्यो, अनि फेरि आउने सोमबार त असार महिनाको कृष्ण पक्ष पर्छ है। अहिले साउनको सोमबारको बेला व्रत लिने बेला भएको छैन है, त्यो ध्यान दिनु होला तपाईँहरूले। फेरि अहिले त बल्ल जेठ आ भन्दैछौँ हामी, जेठको शुक्ल पक्षको आज चतुर्दशी तिथिमा छौँ, त्यही भएर अहिले हात दिनु पर्दैन। असारको कृष्ण पक्ष, असारको शुक्ल पक्ष, अनि बल्ल श्रावण महिना आउँछ है। एकदम ध्यान दिनु होला तपाईँहरूलाई, विशेष गरी तपाईँहरूले ध्यान दिनु भएन भने धेरै कुरामा अलिकति कुराहरू बिग्रिन सक्छन्। व्रत उपासना बस्दा पूजापाठहरू गर्दा एकदम ध्यान दिनुको लागि अनुरोध गरे। अब अरू केही भए तपाईँहरूले हामीलाई फोन गरेर अथवा कमेन्ट गरेर पनि केही कुराहरू सोध्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ मैले यति भने, भोलि पूर्णिमा व्रत हो, भोलि सोमबार हो, आज आइतबार हो, आज चतुर्दशी हो, भोलि असारे 15 पनि रहेछ। हेर्नु त यो असारे 15 पनि आइसकेछ है, यो असारे 15मा सबैले दही चिउरा खाने होइन, अनिखेर चाहिँ हामी सबैजना रमाउने दिन पनि हो। त्यसो भएको हुँदा तपाईँहरूलाई के भने भने एकदम ध्यान दिनको लागि पनि अनुरोध गरे, असारे 15मा पूर्णिमा व्रत लिनेले दही चिउरा नखानु है। अब अरू अरू के खाएर व्रत भन्ने कुरो गर्दा, चिउरा त व्रतको दिन खाना हुँदैन, चिउरा त बासी पनि हुनसक्छ, पनि ख्याल गर्नु है। त्यसमा चाहिँ पनि किनेको चिउरा झन् सपर सपर खानै हुँदैन। राधे राधे, अब सबैले कहाँबाट कुट्नु, गुरु के बोल्नुहुन्छ भन्ने भयो होला है। त्यस्तै हो त, अब आगुरो बोलिदिन्छु म, गर्ने नगर्ने तपाईँको विचारमा रहन सक्छ है त। यतिखेर हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिन्छौँ। अब यहाँ एउटा अप्ठ्यारो स्थिति के आउँछ भने, भोलि सोमबार व्रत, पर्सि फेरि मंगलबार, भोलि कोही मान्छेको सोमबारको पनि होला व्रत, सोमबार व्रत हुनेले पनि भोलि खाना भएन, पूर्णिमा व्रत पनि खाना भएन, र पर्सि भोलि पनि पर्सि पनि व्रत बस्नेहरूले चाहिँ के गर्नु पर्यो, दुई दिनै खाना भएन। मंगलबारको पनि हुन्छ नि व्रत होइन, पर्सि फेरि मंगलबार परेको छ, व्रत पको दिनु पर्यो, व्रतहरू पनि हैरान गर्यो है, के गर्ने, दुई चिउरा खाना पनि दिइने यसपालि, धेरैलाई अप्ठ्यारो पार्छ नि होइन। त्यसो भएको हुँदा हामीसँग प्रत्यक्ष रूपमा कुराकानी, भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरूको लागि सम्झिन सक्नुहुनेछ हामीसँग प्रत्यक्ष रूपमा। यतिखेर कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म बैतडीबाट जगदीश भट्ट बोल्दै
0: जगदीश भट्ट बोल्दै हुनुहुन्छ बैतडीबाट
2: हजुर
0: अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन
2: कार्यक्रम सुनिरहेको छु
0: कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुभएको छ तपाईँले
2: बैतडी रेडियो
0: बैतडीबाट सुन्नुहुन्छ कसको बारेमा हेर्न चाहनुहुन्छ
2: आफूलाई
0: बरु भनिदिनु त साल महिना गते समय
2: 2066 हाल असोज महिनाको 2 गते शनिबार बिहानको 10 बजेर 10 मिनट
0: 66 सालको असोजको 2 गते शनिबार होइन
2: हजुर
0: फेरि भन्नु त एकचोटि साल
2: 2066 हाल
0: कति साल
2: 67
0: ए 66 होइन 67 हो
2: हजुर
0: 67 होइन 67 साल असोजको 2 गते कति बजे भन्नुभयो समय
2: बिहान 10 बजेर 10 मिनट
0: 10 बजेर 10 मिनटमा कुन जिल्लामा भयो जन्म चाहिँ
2: बैतडी
0: बैतडी जिल्लामा
2: हजुर
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने तपाईँको चिनाले के भन्छ भने नि हजुरको चिनाले यहाँबाट हेर्दाखेरि चाहिँ ग्रहमा के देखायो भने राशिको नाम भजराज नाम आउँछ है
2: हजुर
0: मकर राशि हुन्छ के राशि हेर्ने गर्नुभएको थियो
2: मकर राशि
0: नाम चाहिँ के थियो नाम
2: नाम जगदीश
0: जगदीश त हुँदैन नि भे भो जाजी तपाईँले जगदीश भन्नुभयो नि तेस्रो पाउमा जोडियो तर यहाँ तपाईँको नाम चाहिँ दोस्रो पाउमा नाम जोडेको छ है
2: हजुर नाम चाहिँ गोलामी नाम
0: त्यही त अब तपाईँको भोजराज नाम आउँछ अब त्यहाँ के नाम राख्नु भएको छ मलाई थाहा भएन यहाँबाट अलिकति बिग्रेको देखियो अब अलि रिसाउनु छ धेरै हो
2: हजुर
0: उमेर सानै छ पढ्न मन लाग्नु छोडिहालेछ है अलि होइन मस्तै पढ्न एकदमै पढाइमा चाहिँ कमी भएको छ है एकदम ध्यान दिनु है एकदम ध्यान दिनु होला विशेष गरी ग्रहको शान्तिहरू गर्नु भएन ग्रहको पूजापाठहरू गर्नु भएन भने पढाइ बिग्रिनेवाला छ किनकि तपाईँलाई राहु भन्ने कुरा चलिसकेको छ 1.5 वर्षदेखि अब यो यसले के गर्छ भन्ने क्रममा चाहिँ तपाईँलाई प्रेम पार्न खोज्छ तपाईँको मन केटीतिर भड्किन्छ अब होइन कतिको भड्केको छ आजले
2: त्यस्तो त केही छैन
0: किन नहुने मजाले छ नि राहु चलिरहेछ पढ्न मन लाग्दैन ग्रहहरू बिग्रेको छ ग्रहको शान्तिहरू गर्नुपर्छ ग्रहको पूजापाठ गर्नुपर्छ होइन एकदम ख्याल गर्नुहोला तपाईँको शान्ति स्वस्ति पूजापाठहरू गर्नु भएन भने धेरै कुरामा बिग्रिन्छ अनि एउटा कुरो के छ भने यो छैटौँमा गएर तपाईँको बृहस्पति बसिया छ रिसाउने काम नगर्नु प्रेम गर्दा पनि हेराएर मात्रै प्रेम गर्नु है बुझ्नुभयो कि भएन यो गर्नु भएन भने धेरै कुरामा समस्याहरू आउने ग्रहका शान्तिहरू नगर्दा कुराहरू धेरै कुरामा बिग्रिने खालको योग छ है त यो शान्ति गर्दाखेरि माङ्गलिक शान्ति गर्ने राहु भन्ने ग्रहको शान्ति गर्ने रुद्री चण्डी पाठहरू गराउने राम्रो हुन्छ है त विषयको लागि तपाईँको लागि एजुकेसन सम्बन्धी नभएदेखि ब्याङ्किङ सम्बन्धी पढ्ने है अरू केही छ कि छुट्यौँ
2: धर्म कर्म कतिको विश्वास
0: लाग्छ लाग्छ अलिअलि है त राधे राधे
2: अनि शुभ रङ्ग
0: तीन अङ्क राम्रो हुन्छ सेतो रङ राम्रो हुन्छ पहेँलो रङ राम्रो हुन्छ पूर्व दक्षिण दिशा राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे
2: राधे
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष अनि धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौँ हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिँदै आउन सक्नुहुन्छ र हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूलाई जानकारीमा रहेर तपाईँ जोडिन सक्नुहुन्छ अहिले कार्यक्रममा एकैछिन छोटो विश्राम लिन्छु विश्रामपछि तपाईँका कमेन्टहरू हेर्दै तपाईँसँग फोनमा कुराकानी गर्छु अहिले छुट्टिन्छु एकैछिन छोटो विश्राम
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान आठ बजेदेखि नौ बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6001।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान आठ बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष अन्तरप्रभु व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा म लागिरहेको छु। हामी तपाईँसँग दैनिक रूपमा र तपाईँसँग भएका विविध जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। 98453 97 658 र 98 142 73 601 हामी तपाईसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको मलाई जानकारी प्राप्त भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु।
1: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म भोजपुरबाट बोल्दैछु गुरु, सगुन विश्वकर्मा।
0: सगुनजी आरामै हुनुहुन्छ? धेरै दिनपछि आज सम्पर्कमा रहनु भयो
1: है। हजुर गुरु, आरामै छु गुरु। हजुर कस्तो हुनुहुन्छ? ठिकै हुनुहुन्छ गुरु?
0: हाम्रो एकदम ठिक छ। के छ आज भोलि कार्यक्रम कहाँबाट सुन्दै हुनुहुन्छ?
1: आज भोलि सनातनबाट सुनिँदैछ गुरु
0: है।
1: हजुर रेडियो भोजपुर बज्न छोडी भयो, साह्रै गाह्रो भयो।
0: रेडियो त भोजपुर त पुरै सदाका लागि बन्द भएको होइन?
1: खै त्यस्तै होला त गुरु, के वर्ष मनाउँछ भन्ने आशै छ। अरू रेडियो छैन हाम्रो भोजपुरमा,
0: एकदम गाह्रो छ। मैले त पुरै रूपमा बुझेँ, खासै कार्यक्रममा हो त्यहाँबाट रेडियो कि अर्को खोल्नै पर्यो होइन, त्यही रेडियो बन्नलाई धेरै गाह्रो छ।
1: हजुर त्यही हो र गाह्रो छ, अब कार्यक्रम सुन्न नपाएर।
0: अहिले अहिले कार्यक्रममा आउनुभयो, आज कसको बारेमा हेरौँ?
1: म हेर्नु त छोराको बारेमा हेरौँ कि भनेर फेरि यो सुरुमा अलिकति जिज्ञासा राखौँ कि भनेर
0: भन्नु न।
1: यो मैले जिज्ञासा चाहिँ के छ भने नि, जुन यो हामीले पूजा गर्दाखेरि दियो कलश स्थापना गरिन्छ, दियो बालिन्छ नि, केमा राखेर बाल्नु राम्रो होला गुरु? यो
0: दियो,
1: हजुर दियो बाल्न कलश राख्नको लागि
0: अब तपाईँलाई मैले कर्मकाण्ड पढाउँ कि अलिअलि मात्रै भनौँ? यस्तो हुन्छ, सबैभन्दा पहिले रेखीहरू हाल्नुपर्छ, रेखी हाल्ने ठाउँमा गोबर माटोले लिप्नुपर्छ होइन। रेखी भनेको आसन हो क्या, वास्तवमा सत्व रज तम तीन प्रकारका रेखी हुन्छन्। त्यहाँ तपाईँले कति ख्याल गर्नुभएको छ, सेतो चामलको पिठो हाल्नुपर्छ, गहुँको पिठो वास्तवमा अशुद्ध मान्छ शास्त्रले होइन, रेखीको लागि चामलको पिठो अनि हेर चाहिँ रातो पहेँलो रङहरू राखेर रा, सेतोलाई सात्विक होइन, अनि राजस्वी र तामसी तीन खालका रङलाई चाहिँ राखेर रा, त्यसमाथि अनि बल्ल तपाईँले चाहिँ तपरी राखेर रा, कलशको लागि धान राख्नु भन्छ, धान्यो परी भन्छ होइन, दियोको लागि चाहिँ चामल राख्नुपर्छ भन्छ शास्त्रले। चामलमाथि कलश यतिकै राखिहालियो, धानमाथि चामलमाथि चाहिँ अब केही भाँडामा अब गाईको गोबरहरू राखेर शुद्ध होस् भन्ने हिसाबले राखेर त्यसपछि दियो बाल्नुपर्छ। किन के बाल्नु भयो त्यहाँ गुरुहरूले?
1: यो त नि बाल्न त त्यसरी नै बाल्नुहुन्छ, प्रायः हामी पनि अब कहिले कहिले मन्दिरमा पूजा गरिन्छ कि
0: हजुर,
1: अनि कहिले त्यतिकै चामल चपरामाथि चामल राखेर दियो बालिन्छ, अनि अब पित्तलको थालीमा दियोलाई राखेर चामाको पित्तलको थालीमा
0: दियो राख्छ। त्यो के हो भने नि, त्यो चाहिँ शुद्धताको हिसाबले त्यो गरिन्छ होइन, गोबर राख्ने चलन छ, अनि अब तामाको थालीमा दियो राखेर बाल्दा पनि फरक पर्दैन, यति कुरा हो, दियो खाली राख्न हुँदैन। यति हजुरले छोटो रूपमा के बुझ्नु पर्यो भने, दियो चाहिँ खाली ठाउँमा राख्न हुँदैन। जस्तै हामीले कहिलेकाहीँ दियोहरू राखेर ठगबग भैँमा राख्यौँ भने पाप लाग्छ, जस्तै शालग्रामलाई खाली राख्न हुँदैन, शङ्खलाई पनि खाली राख्न हुँदैन, ब्राह्मणहरू अथवा अरू कोही मान्छे पनि खाली भैँमा थचक्क बस्न हुँदैन हो। अनिखेर चाहिँ छोरी मान्छेले चाहिँ दण्डवत गर्न हुँदैन पूर्ण रूपमा, यो धेरै कुराहरू नियम छन् कि अरू।
1: अनि अर्को छ यो कलशमा हामीले अब चाहे जल मात्रै राखिन्छ, अनि त्यसमा यसो फुलको थुङ्गा मात्रै राखिन्छ, त्यसमा चाहिँ के राख्नुपर्छ गुरु?
0: त्यसमा पञ्चपल्लव भन्छ क्या, पाँचवटा पापहरू भन्ने कुरा हो। अब यही कुरालाई के छ, पञ्चपल्लव भनेको के हुन् भन्ने कुरामा तपाईँहरूले बुझ्न जरुरी छ। अब मान्छेले के भन्छ, कहिलेकाहीँ मैले कहीँ अलिकति कोही गुरुहरूको काम गरिराखेको ठाउँमा गएर हेरेँ भने पञ्च भनेको पात होइन, अलिखेर चाहिँ पल्लव भनेको पात भन्ने खालको हुन्छ होइन। तर वास्तवमा पञ्च पल्लव भनेको शास्त्रले के भन्छ भने आँप राख्नु, बर राख्नु, पिपल राख्नु, के भयो,
1: आँप बर पिपल,
0: आँप बर पिपल अनि अशोकहरू राख्नुपर्छ भन्छ शास्त्रले, अनि डुम्रीहरू राख्नु भन्छ शास्त्रले। अब त सबैतिर यसो सबैतिर हाम्रैतिर पनि अब सबै कुरो पाइँदैन, हामीले पनि राख्ने के हो, आँप बर पिपल अनिवार्य राख्छौँ। अब अरू सबै स्वामीहरू अब सबै सबै ठाउँमा नपाउन सकिन्छ। मैले अस्ति उहाँ कहाँ हो के अरे ओखलढुङ्गमा जाँदाखेरि त्यहाँ चाहिँ सबै कुराहरू पाएर मैले माथिबाट ल्याउन लगाएर चाहिँ काम गराएँ। त्यसरी सबै ठाउँमा नपाउन सकिन्छ, पाउन ठाउँमा त्यही राख्ने। यसलाई किन राख्यो भने पृथ्वी जल तेज वायु र आकाश पञ्च तत्त्वलाई चाहिँ स्थापना गर्ने एउटा प्रतिबिम्ब हो क्या त पञ्च पल्ल भनेको चाहिँ, बुझ्नुभयो नि
1: हजुर।
0: पञ्च पल्ल राख्यो भने त्यसले सकारात्मक ऊर्जा दिन्छ मान्छेलाई
1: हजुर।
0: त अरू केही छ,
1: अर्को छ अनि दियो दाहिने राख्ने कि कलश दाहिने राखेको रे।
0: अब यो चाहिँ अलिक ठाउँ ठाउँमा अनुसार फरक पर्छ। अब दियोलाई ईशान कलशलाई शान्ति कलश भनिन्छ, काहीँ काहीँ चाहिँ दियोलाई उता पूर्व उत्तरतिर राख्छन्, हामी चाहिँ हाम्रोतिर चाहिँ बिचमा राख्छौँ दियो
1: हजुर।
0: अब यी यस्ता कुराहरूलाई तपाईँले सक भएर यसलाई अनुरोध गरेन, यो कार्यक्रममा यस्ता कुरा सोध्नुभन्दा दिउँसो तपाईँ हामी कुराकानी भयो भने अरूलाई यहाँ के हुन्छ भने अब हजुरले चाहिँ सबैलाई जानकारी होस् भन्ने प्रश्न राख्नुभयो होइन। तर यो के हुँदो रहेछ भने कति मान्छेलाई चाहिँ मेरो चाहिँ यो ज्ञान लिनुभन्दा बाँकी हेर्ने छोडिदिने के को ज्ञान लिने भन्ने खालको मान्छे पनि हुन्छन् प्राय जसो। सकुवा यस्तो कुराहरूलाई एकदम लामो कुराको लागि दिउँसो पनि फोन गर्नु होला। अरू के ठुलो राख्नु तपाईँले आज चाहिँ त्यहाँ के लेख्नु भएको जिज्ञा सबै सोध्नुहोस्।
1: आज चाहिँ मैले अर्को लेखेको छु अनि एउटा जुन हामीले पूजा गरिन्छ नि पूजा गर्दा अब त्यहाँ फलफुल प्रसाद चढाइन्छ अनि त्यो फलफुल प्रसाद चाहिँ त्यहीँ राख्यो भने त त्यो अब बिग्रेर नाचेर त्यो दुर्गन्ध फैलिन्छ। यो सफा गर्नु चाहिँ कहिले कति समय पछि सफा गर्नु राम्रो हुन्छ,
0: जस्तै तपाईँले दिनदिनीको कुरा गर्नुभयो कि कहिले
1: काहीँ, जस्तै हाम्रो अब कहिले कहीँ पूजा गर्ने, अब जस्तै हाम्रो अब एउटा फुलको मन्दिर छ त्यसमा हामी पूर्णे पञ्चमी प्राय जहिले पूजा गरिरहेछौँ, अब त्यसकै गरौँ न।
0: अब यस्तो हुन्छ, अब यो तपाईँलाई के कुरा भनौँ भने अब यो तपाईँलाई जुन कुरो जोड्नुभयो नि यो कुरोमा म तपाईँलाई लामो एउटा कहानी भन्छु ल। सबैभन्दा पहिले घरमा दिनदिनै आफ्नो घरमा दियो बालेर कलश स्थापना गरेर फोटाहरूमा केही न केही त हुन्छ नि मन्दिर जस्तो होइन घरमा, त्यहाँ पनि भगवान्लाई दिनदिनै भोग लाउने अनि सबै पूजापाठ सकिसकेपछि फेरि त्यही त्यहाँ अहिले स्याउ चढाइयो भने अथवा मिश्री राखिन्छ भने दुध दिइन्छ भने त्यो उतिखेर ल्याएर सबैलाई बाँधेर खानियो एक नम्बरमा। अब तपाईँको कुलको मन्दिरमा तपाईँले आज ऊ गर्नुभयो, आज मानव भोलि पूर्णिमा छ, भोलि तपाईँले पूजा गर्नुभयो भने पूजा गरिसकेपछि त खानी हो क्या वास्तवमा आफूले भगवान्लाई भाव दिएर त्यो फेरि आफूले ग्रहण गर्ने हो। बल्ल त प्रसादको रूपमा त्यो प्रसाद चाहिँ पवित्र भयो, भगवान्ले त्यसको वासना र रूपहरू चाहिँ खाइदिनुभयो। हामीले त्यहाँ रहेको चाहिँ खाँदाखेरि त्यसको अलिकति त्यसको स्वाद अलिकति फरक आउँछ, ख्याल गर्नुहोला। अनि अब तपाईँले कहिलेकाहीँ के हुन्छ भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भयो, जे भएर उहाँले कार्यक्रम सुन्दै हुनुहोला, यसलाई म थोरै जोड्न चाहेँ है। उहाँको फोन सायद ब्यालेन्स सकिएर काट्यो होला, फेरि पनि उहाँसँग कुराकानी पक्कै होला। महत्त्वपूर्ण कुरा पनि जोड्नुभयो भने म त्यो कुरालाई पनि तपाईँहरू माझमा जोड दिन्छु। धेरै कुराहरूमा ग्रह शान्ति गरियो होइन, कहिलेकाहीँ घरमा सप्ता लाइयो अथवा सत्यनारायणको पूजा लाइयो, त्यहाँ थालीमा राखेका रोटी पुरी अथवा केरा स्याउ अब के हुन्छ होइन आफ्नो घर अनुसारको त्यहाँको चाहिँ जुन भगवान्लाई चढाएका वस्तुहरू चाहिँ ए यो खाना हुन्न, यो खाना हुन्न, यो त सबै बाहुन बाजेलाई दिनुपर्छ भन्ने एउटा परम्परा छ नि मेरो विचारमा। र मैले गर्दै आएको कुरा चाहिँ त्यो एकदम बिल्कुल गलत छ। भगवान्लाई चढाएको प्रसाद तपाईँले खानुहुन्छ, त्यहाँ रोटी होस्, केरा होस्, सुन्तला होस्, स्याउ होस्, पुरी होस्, मालपुवा सबै कुरो तपाईँले खानुहुन्छ, त्यो बाहुनको मात्र होइन भगवान्लाई अर्पण गरेको तपाईँले घरमा ल्याएर प्रसाद घरमा परिवारमा वास्तविक नियम भनेको त्यही बानी हो। तर यहाँ बाहुन लोभी भए अनि ए लु यहाँ चढाएको छुन्याउन तिमीले भनेपछि के भयो, डरले छोएनन् अनि पोको पारा घर ल्याउन पाइयो। वास्तवमा त्यो गलत हो। मानौ सत्यनारायणको तपाईँले पूजा लाउनुभयो, दियो स्थापना गर्नुभयो, कलश स्थापना गर्नुभयो, गणेश स्थापना गर्नुभयो, नारायणीको मूल दियो मूल कलश स्थापना गर्नुभयो, यति मात्रै गर्नुभयो मानौ न, चार कलश पनि स्थापना गर्नु भएन भने पनि दियोमा चढाएको रोटी, दियोमा चढाएको पुरी, दियोमा चढाएको प्रसादहरू तपाईँ घरमा सबैले खान आउँछ त्यो झिकेर, त्यो वास्तविक प्रसाद भनेको त्यो हो के। तर खाना नआउने कुरो के त, ब्राह्मणलाई दिएको अथवा त्यहाँ यज्ञमा हामीले खाना नआउने कुरा के त भन्दा, तपाईँले सबैभन्दा पहिले अब सबैलाई थाहा छ कुनै पनि पूजाहरू गर्दै हुनुहुन्छ ब्राह्मण बोलाएर भने त्यहाँ एउटा गोदान भन्ने हुन्छ, गोदानमा राखिएको कहिलेकाहीँ फल पर्न सक्छ, गाईलाई पूजा गर्दा फल पनि राख्दा राम्रो हुन्छ, त्यो फल खाना भएन किनकि त्यो सङ्कल्प गरेको हुन्छ। अन्त्यमा तपाईँले त्यो पूर्ण पात्र भन्ने हुन्छ, पूर्ण पात्रमा राखिएका स्याउ सुन्तला अब त के भन्छ, नारिकेली फलम पुङ्गी फलम घृतम स्वस्त्रम भन्छ, अब त्यो स यज्ञ पवित्रम भन्छ, अब के भन्छ त्यहाँ, त्यो सहित राखेका भनेको अब छोटो रूपमा तपाईँले बुझ्नु पर्यो भने सङ्कल्प गरिएर र दिएका भनेको कुश र पानी समाएर त्यहाँ हरियो तस्तत तस्तत तस्तत तस्तत तस्तत भनेर दिएको त्यो जुन चिजहरू हुन्छ त्यो चाहिँ तपाईँले घरमा कसैले पनि खान हुँदैन होइन, त्यो पनि अरू अरू त्यहाँ राखिएका जस्तै कलशमा राखेका फलफुलहरू स्याउहरू अथवा वल्लो घर पल्लो घर ल्याएका स्याउ सुन्तलाहरू त्यहाँ राखे भगवान्लाई राखिन्छ चुहाइन्छ, त्यो सबै चिजहरू चाहिँ तपाईँहरूले पनि खानुहुन्छ। तर भयो के भने मैले फेरि पनि भने ब्राह्मण लोभी भए खाना हुँदैन तिमीहरूले भनेर डर देखाइदिए, वास्तवमा त्यो होइन क्या, त्यो वास्तवमा हुँदैन। त्यही भएर तपाईँहरूले पनि के गर्नु पर्यो भने तपाईँहरूले पनि यस्तो कुरामा ध्यान दिनु पर्यो, ब्राह्मण गुरुहरूले पनि त्यति धेरै लोभ गर्न भएन, बरु त्यहाँ के भन्नु पर्यो भने वास्तवमा त्यो नियम चाहिँ के हो भने बरु त्यहाँ भएको सबै सामान उठाएर यो सबैलाई बाँडिदिनु, उता भित्र राखेको राम्रो चाहिँ मलाई यसो घर लानुपर्छ, ज्याउन है एक दुई किलो, मेरा पनि यसो बाटो हेरेर बस्छन् बुढीहरू, श्रीमान चाहिँ जलपान गरेर आएको, श्राद्ध गरेर आएको होइन, अथवा नारायण पूजा लाएको, यो चाहिँ म यसो घर लगाएर बाँड्नुपर्छ, ज्याउन त यो चाहिँ खाएपर्छ भन दिए, फरक पर्दैन फरक पर्दैन। तर मैले तपाईँलाई फेरि पनि भने तर श्राद्धमा चढाएको चाहिँ सुगन्ध खानु है, श्राद्ध चाहिँ हुँदैन, श्राद्धमा चाहिँ हरेकचोटि त्यहाँ सङ्कल्प गरेर छुइएको हुन्छ क्या, त्यही भएर त्यो छुइएको चिज चाहिँ खानु हुँदैन है, फेरि श्राद्धमा चाहिँ जहाँ छुइन्छ त्यहाँ हरेकचोटि सङ्कल्प गरिदिएको हुन्छ क्या, त्यो चाहिँ नखानु बोलु ल, श्राद्धमा अर्पण गरेको चाहिँ त्यो पिण्डमा राखेको चाहिँ प्रसादलाई फेरि त्यो चाहिँ पिण्डमा छुइएको चाहिँ त्यसलाई पितृप्रसाद भनेर फेरि खानुपर्छ। यो फरक फरक विधानहरू छन् क्या, अलिकति हामी लोभी पनि भयौँ, अलिकति हजुरलाई डर पनि थपिए गुरुहरूले, अलिकति खान पनि हुँदैन, त्यसलाई विचार गरेर खानु होला। जस्तै तपाईँहरूले मैले फेरि पनि भने सङ्कल्पहरू गरेर दिएका छु चाहिँ नखानु, अन्य चिजहरू मजाले चढ्न हुन्छ, मजाले चढ्न हुन्छ, ए मरिया हुन्छ, हामी कति कतै म गयो भने चाहिँ खाना हुन्छ भने ओ राम्रो राम्रो पाप लगाइहाल्छ नि, गुरुको हो यो त, के को गुरुको हो नि, भगवान्लाई दिएको हो, गुरुलाई दिएको छैन, हो सङ्कल्प गरेको चाहिँ गुरुलाई दिएको हुन्छ क्या, गुरुको नाम पारे हुन्छ नि त, जस्तै फलानु गोत्रको गुरु फलानु नाम गरेका गुरुलाई मैले दिएँ भन्ने गरेको थिएँ गुरुको, अरू त भगवान्लाई अर्पण गरेको त खाना हुन्छ त। फेरि हाम्रो समाज कति लाटो छ भने नि, सत्यनारायण लक्ष्मीनारायणलाई त जुन पारतिर चाहिँ म्यावा उखु टुक्रा टुक्रा पारेर है अनेक थरीका चाहिँ प्रसादहरू चाहिँ लगेर त्यहाँ दिइन्छ, त्यहाँ त्यो काटेको चाहिँ खाना हुन्छ अरे, होइन बाहुन कति बाख्रा क्या है, काटेर टुक्रा टुक्रा टुक्रा टुक्रा पारेको चाहिँ ए यो त सबैलाई बाँड्दै है, यो त सबैले यही खाने यही हो प्रसाद यही हो भनेर चाहिँ त्यो खाना हुने अरे, सिङ्गो चाहिँ हे यसो नछो है यो चाहिँ, किन घर राखेर खान मिल्छ नि त फ्रिजमा राखेर होइन, त्यसो गर्नु राम्रो होइन, नबुझेर होस् या बुझेर पनि बुझपचाएर होस् त्यस्ता काम गर्दै हुनुहुन्छ भने नगरिदिएको राम्रो हुन्छ। हाम्रा भक्तहरूलाई तपाईँले ख्याल गर्नुहोला, सकुन्जीसँग पनि लामो कुराकानी हुन सकेन है, हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि तपाईँसँग भएका विशेष विशेष कुराकानीहरू हामी तपाईँलाई दिने जानकारी गराइरहेका छौं। यतिखेर हामीलाई प्रत्यक्ष रूपमा कहाँदेखि सुन्दै हुनुहुन्छ, दिनैभरि तपाईँले हामीलाई 98453 97658 र 98142673601 सिधा सम्पर्कमा पनि तपाईँ आउन सक्नुहुन्छ। सकुन्जीले कार्यक्रम पक्कै पनि सुन्नुभयो होला, कार्यक्रममा फोन किन काटियो हामीलाई यसो हाम्रो पात्रमा कमेन्ट लेख्थेँ मैले पढ्थेँ अनि सबैले थाहा पाउनुहुन्छ। फेरि गुरुले काट पनि म झ्याउलाएर भन्नुहुन्छ क्या, समस्या यहाँ हो, फोन हामीसँग हुँदैन, यो बेला स्टुडियोमा बोलिरहेको बेला हामीसँग फोन हुँदैन अनि तपाईँको केही कारणले चाहिँ काटिएको हुनसक्छ होइन, त्यसो भएको होला। तपाईँहरू जहाँ हुनुहुन्छ हामीलाई फोन गर्नुहोला 98453 97658 र 98142673601 सिधा सम्पर्कमा आएर हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने हामी प्रयासमा लागिरहेका छौं। हामीलाई फोन गर्दाखेरि तपाईँ दुईटा नम्बर छन्, 98453 97658 र 98142673601 सम्झिन सक्नुहुनेछ र हामीलाई फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च पनि तपाईँ गर्न सक्नुहुनेछ। हामीसँग भएका विभिन्न जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। आजको लागि हामी लगभग लगभग कार्यक्रमको अब अन्तिम अन्तिम भागमा पनि आइसकेका छौं। तपाईँ जहाँदेखि हामीलाई कार्यक्रम सुन्दै हुनुहुन्छ र हामीसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयासमा लाग्दै गर्दा यतिखेर तपाईँ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधानमा तपाईँ पनि जोडिन सक्नुहुनेछ भन्दै आजको लागि कार्यक्रमको अन्तिम अन्तिम भागमा छु। कार्यक्रममा सुनिदिनुहुन्छ, फोन गरिदिनुहुन्छ, माया गर्नुभएको छ, मन पराउनु भएको छ, सबै सबैप्रति विशेष विशेष आभार व्यक्त गर्छु। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गबाट रहनेछ। तबसम्मको लागि भने म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी आजको लागि भने आज चाहन्छु तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, यसरी दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै यसरी दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-42-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया। बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: यो हो रेडियो टाइगर 99.2 MHz।
4: Radio Tiger Studio Time।
5: यति बेला बिहानको 9 बजेको छ।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
7: राष्ट्रको शान किसान।
6: A complete piping solutions।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सीसम्म मनसून देशभर फैलिने सम्भावना। पानी नपर्दा धान रोपाई प्रभावित। आज कोशीको एक दुई ठाउँमा ठूलो पानी पर्ने, केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। पहिरोले मेची राजमार्गको राजदुवाली सड़क खण्ड अवरूद्ध। कर्णाली राजमार्गका 16 रुग्ण ठेक्का तोडिए। सीप परीक्षण कार्यक्रम रोक्न साउदी अरबलाई नेपालको अनुरोध। द्विपक्षीय परामर्श र सहमतिका आधारमा समाधान गरिनुपर्नेमा जोड। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 1400 नाग्यो। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितहरू आक्रोशित। र विश्वकप फुटबलमा कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा। अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सी मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी

0: परीक्षक कुलदीप चन्दले बताउनुभयो। सड़क खण्ड अवरूद्ध भएपछि इलाम सहित पाँच थर ताप्लेजुङ र झापाका नागरिक प्रभावित भएका छन्। जुम्लामा रहेको सड़क डिभिजन कार्यालयले कर्णाली राजमार्गका सड़क निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका 16 रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया शुरू गरेको छ। कार्यालयले कालीकोट, जुम्ला र मुगुमा संचालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको सम्बन्धी 15 सार्वजनिक सूचना निकालेको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। ठेक्का तोड़िएका आयोजना आर्थिक वर्ष 2074-75 82-83 सम्झौता भएका कालीकोटका 12, जुम्लाका 3 र मुगु जिल्लाका 1 सड़क डिभिजन कार्यालय मातहतको जिल्लाका रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढ़ाएको सूचना अधिकारी सिंहको भनाइ छ। ठेक्का लिने तर काम नगर्ने र आयोजना अल्पत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न कार्यालय लागि परेको हो। विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायबाट निर्माण कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नभएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था अनुसार ठेक्का रद्द गरिएको सड़क डिभिजन कार्यालयका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने तथा कार्य सम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको 10% ब्याज असूल गर्नका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असूल उपर गर्नेतर्फ कार्यवाही अगाडि बढ़ाइने कार्यालय प्रमुख महतराको भनाइ छ। यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अल्पत्र पारिएका सड़कका 10 रुग्ण आयोजनाको ठेक्का तोड़िएको सड़क डिभिजन कार्यालयले जनाएको छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। भण्डारीको जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाण्डको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजन गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहितका नेताहरू सँगै देखिने भएका छन्। कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरूसहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 दासटुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसभीपी रोक्न अनुरोध गरेको छ। साउदी नेपालमा जुन 17 सिप परीक्षण शुरू गर्न लागेको थियो तर एसभीपी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मिखायरसँगको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। गएको पुसमा नेपाल र साउदी

0: बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। यो सिप परीक्षणका लागि श्रमिकले थप 15,000 रूपियाँ शुल्क बुझाउनु पर्नेछ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता आरपीएल बापत $50 छ। यो व्यवस्था लागू भए साउदी अरब जाने नेपाली श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। मन्त्री यादवले एसभीपी प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत अगाडि बढ़ाइयोस् भन्ने विषयमा विशेष अनुरोध गर्नुभएको छ। उहाँले सिप प्रमाणीकरण एसभीपी प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिनुभयो। राजदूत मियखरले साउदी सरकारसँग आवश्यक परामर्श पश्चात यस विषयमा थप जानकारी उपलब्ध गराउने जानकारी गराउनु भएको श्रम मन्त्रीको सचिवालयले जनाएको छ। प्युठानको सुर्गुदारी नगरपालिकाका उपमेयर मिनराज राणाको गाड़ी दुर्घटनामा ज्यान गएको छ। हिजो उपप्रमुख राणाले नगरपालिकाको लुम्बिनी प्रदेश 01001J00008 नम्बरको गाड़ी आफै चलाएर सुर्गुदारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। गाड़ी खाल भन्ने ठाउँमा दुर्घटना हुँदा राणाको ज्यान गएको जिल्ला प्रहरीकारले प्युठानका प्रहरी नायब उपरीक्षक डीएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो। राणा गएको पालिका चुनावमा राष्ट्रिय जनमोर्चाको तर्फबाट सुर्गुदारी नगरपालिका उपमेयरमा निर्वाचित हुनुभएको थियो। अब विदेशको खबर। भेनेजुएलामा गएको बुधबार आएका दुईवटा शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या 1430 जना पुगेको छ। उद्धार कार्यमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरिरहेको समाचार संस्था एपीले जनाएको छ। सबैभन्दा बढ़ी प्रभावित लागुआइरा राज्यमा हजारौं नागरिक आफ्ना आफन्तको खोजीमा आफै डोरी ठूला उपकरण र खाली हातले भग्नावशेष पन्छाइरहेका छन्। सरकारी उद्धारको प्रयास पर्याप्त नभएको आरोप लगाउँदै स्थानीय बासिन्दाले केही ठाउँमा विरोध समेत गरेका छन्। भूकम्पपछि झण्डै 69,000 जनाको अवस्था थाहा हुन सकिरहेको छैन। भूकम्पका कारण हजारौं घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले राहत खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पनि गरिरहेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको समूह केबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरेट बराबरी खेल्दै कोलम्बिया शीर्ष स्थानमा रह्यो। मियामी स्टेडियममा आज बिहान भएको खेलमा गोलरेट बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुग्यो। इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भयो। यो समूहबाट 4 अंकसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कंगो नकआउट चरणमा पुग्न सफल भएको हो। डीआर कंगोले उज्बेकिस्तानमा माथि 3-1 पुनरागमन जित निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गरेको हो। खेलको 10औं मिनटमा एल्डोरलीको गोलबाट उज्बेकिस्तानले अग्रता लिए पनि 68औं मिनटमा युवान इसाले पेनाल्टी मार्फत बराबरी गोल फर्काए। त्यसपछि 78औं मिनटमा थिस्टन माइलले कंगोलाई अग्रता दिलाए भने इन्जुरी समयमा विशाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। विश्वकप फुटबलमा अहिले समूह जेका दुई खेल भइरहेका छन्। अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल चलिरहेको छ। अहिले खेलको 64औं मिनट भइरहेको छ र अल्जेरिया र अस्ट्रियाले अहिले समान 2-2 गोलको बराबरी खेलेका छन् भने अर्जेन्टिनाले खेलको पहिलो हाफमा 2 गोल गरेकोमा जोर्डनले दोस्रो हाफको खेल भइरहँदा केही बेर अघि 1 गोल फर्काएको छ। चार बन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पर्सीसम्म मनसून देशभर फैलिने सम्भावना। पानी नपर्दा धान रोपाई प्रभावित। आज कोशीको 1-2 ठाउँमा ठूलो पानी पर्ने, केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। पहिरोले मेची राजमार्गको राजदुवाली सड़क खण्ड अवरूद्ध। कर्णाली राजमार्गका 16 वटा रुग्ण ठेक्का तोड़िए। सिप परीक्षण कार्यक्रम रोक्न साउदी अरबलाई नेपालको अनुरोध। द्विपक्षीय परामर्श र सहमतिका आधारमा समाधान गरिनुपर्नेमा जोड़। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 14 नाग्यो। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितहरू आक्रोशित। र विश्वकप फुटबलमा कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा। अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया र अस्ट्रिया बीचको खेल चल्दै।
1: गर्जन छ सधैँ बाघ झैं। रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: ओ ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ।

0: चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
1: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
1: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुङ सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
0: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
4: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
1: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सब, भुरिगाउँ बजार, बर्दिया।
5: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज, रेडियो टाइगर 79.2 मेगाहर्ज।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाई मात्रै चुरोट, स्फूर्ती, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्फूर्ती, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलप तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यही जाने पनि होइन। भोलिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान भण्डार छ, हेर त त्यही जाने हो नि।
5: साउथ मिष्ठान भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
6: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: आवाज रेडियो टाइगर 90.2 मेगाहर्ट्ज।

0: से बूंदा सावन के पानी नजारा उफका करो।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
2: यो साल त ढुक्क भयो है बुढी।
3: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
2: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
4: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
5: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
6: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
7: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लास्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
8: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
7: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
8: अनि टिभीएस कम्पनीको किन नि?
7: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
8: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
7: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगञ्जकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति

0: को खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्ट नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजेन्ट नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बात छैन।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-4-80-22-229 र 98-605-22-229।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य मुख्य खबर। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित, अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वागलेको प्रतिबद्धता।

0: 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943334955।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा हरि हाँसको गणना आजदेखि शुरू भएको छ। 3 दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरि हाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा हरि हाँसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसर क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहाँस र जंगली धान रहेका छन्। विदेशको खबर, हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य निशानामा आक्रमण गरेको छ। यी निशानामा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 5 नौसेना फ्लिटमा ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एक अर्कालाई जुन 17 हस्ताक्षर भएको 14 युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढ़ेको इरानको आक्रमकताले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। इरान र अमेरिका बीच तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव भने बढ़ेको छैन। दुई पक्षबीच युद्ध विरामको सम्झौतापछि घटेको कच्चा तेलको भाव केही दिनदेखि स्थिर रहेको छ। अब खेल खबर, विश्वकप फुटबल 2026 नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नक आउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जेगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरण पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित, अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। अबको 3-4 दिन 4 प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अप्नाउ।

0: आग्रह चुरोट वृद्धिको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा तीन गुणा धेरै अमेरिका र इरान बीच तनाव चर्कियो इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जनका सधै बाजुन
2: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
3: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
3: हेर्नुहोस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौं स्वास्थ्य समस्या निम्तने पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढ़िरहेको छ
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
3: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
4: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
5: बुढी ल मलाई अफिस जान लेट भइसक्यो खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो
6: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर कहिले मान्नुहुन्न एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट बजार जाँदा पनि त्यही घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा अब त भनेको मान्नुहोस् न
5: कुरा चाहिँ बुढीको पनि ठिकै हो मैले कोट प्यान्ट नसिलाउने भन्या हो र पल्लाघरको स्यामी अनि तिम्रो देवर हरेके छ नि हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त
6: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो स्कुल लागि थाहा छैन
5: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु ल म अहिले लागे है त खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न मलाई हतार भइसक्यो
6: हस् म लिएर आउँछु कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू
7: हजुर हाम्रो यहाँ कोट स्टकोट जुहारी कोट दौडा सुरुवाल सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस निजामती कर्मचारीका ड्रेसहरू संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ
6: प्रोप्राइटर लक्ष्मण चौधरी सम्पर्क मोबाइल नम्बर 98-64-35-80-76 98-48-067 र 98-69-51-84-78
7: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स ठाकुर बाबा नगरपालिका वडा नम्बर 1 भोरीगाउँ बर्तिया
8: जीत पुरवाली यह साल तो निश्चिंत हो गवा गए
9: हाँ तब पतलिए याद करो तो जूटे राय लागा था पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिला था सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा
8: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा
10: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए एम्बुलेंस सुरक्षा निकाय स्वयं सेविका सबके संपर्क करे सूची तैयार पारा जाए एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए सर सफाई में ध्यान दिया जाए
11: प्लान इन्टरनेसनल नेपाल औ भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँके के साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन हुइरहेका विपद पूर्व तयारी उत्थानशीलता औ सबलीकरण परियोजनाद्वारा जनहितके खातिर जारी सन्देश।
12: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाई मात्रै चुरोट, सुती, गाजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्गसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाजा, चुरोट खाइ दीर्घरोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
4: ए लिनुहोस् त।
3: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि?
4: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
3: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
4: ओहो बिनाजू, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
3: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
5: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485875।
6: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ड्रीम सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-53-00-450।
1: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौ, तनाव भए खुल्ला कुरा गरौं, समाधान लागु पदार्थ होइन। लागु पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
3: खुसीको खबर,
4: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
3: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
5: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
3: साइना मेडिकल हलका सेवाहरू,
6: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
5: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
4: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
5: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
3: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
4: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517।
7: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
8: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
7: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै भुरी गाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
9: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल, खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
4: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल, खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खड़कलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरी गाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरी गाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरी गाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484 40 30 82।
2: प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै, भुरी गाउँ बजार, बर्दिया।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
2: गर्जन छ सधैँ बाघ झैँ, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।
1: रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष कैद वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: यो साल त ढुक्क भयो है बुढी।
6: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
5: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
7: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
8: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
9: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया, रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: गर्जन छ सधैँ बाजे झै रेडियो टाइगर 99.2 मेगाहर्ज
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ।
2: हो राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित, आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा।
0: वाम शक्तिहरू मिल्दै पर्ने अवस्थामा पुगेका चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार। प्रचण्ड र झलनाथले पाक एकतामा जोड़ दिँदा ओली र नेपाल कार्यगत एकताको पक्षमा।
1: रोपाई महोत्सवको तयारी भइरहँदा खडेरीले किसान चिन्तामा, बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना, पानी नपारेका ठाउँमा बिउ जोगाउन विज्ञको सुझाव।
2: पानी चाहिँ यथेष्ट रूपमा परेको छैन भने त्यस्तो अवस्थामा कम्तीमा बेयरको बेयर नसुक्न नदिन किसानको अवस्था हेरेर किसान अनुगमन गरेर बेयर चाहिँ कम्तीमा जोगाई मात्रै गर्नुपर्ने देखिन्छ।
0: हर्मुज जलमार्गमा इरान अमेरिका तनाव फेरि चर्किँदै युद्ध विराम संकटमा पर्ने चिन्ता।
1: र निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई, विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानेडा खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आउँदो आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू, आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू, छूट, आयकर लगायतका व्यवस्था गर्दछ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्छ। यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री स्वर्णिम वागले जवाब दिनुभयो। छलफलका क्रममा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण दिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्राज्ञिक अनुसन्धान हुनुपर्ने बताउनुभयो। आफूले जीडीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्रै ऋण दिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनुभयो। यस्तै आर्थिक विधेयक 2083-माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उच्च करको दरले राजस्व बढ़ाउनुको सट्टा घटाउने र अनौपचारिक करदाता बढ़ाने तर्क गर्नुभयो। करको दरलाई व्यवहारिक र न्यायोचित बनाउँदा करदाताहरूमा स्वैच्छिक अनुपालना बढ्ने उहाँको विश्वास छ।
1: चार कम्युनिष्ट पूर्व प्रधानमन्त्रीले वाम शक्तिहरू मिल्नै पर्ने अवस्थामा पुगेको स्वीकार गर्नुभएको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा आज एउटै मञ्चमा उपस्थित चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूले कम्युनिष्ट एकता सहित पुराना दलहरू मिल्नु पर्नेमा जोड़ दिनुभएको हो। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठी तथा राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल भेला हुनुभएको थियो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकताका लागि बाध्यात्मक परिस्थिति खड़ा भएको बताउँदै चुनाव अघि नै मिलेको भए कम्युनिष्टहरूले कम्तीमा 100 सीट ल्याउने दावी गर्नुभयो। अब दीर्घकालीन एकता गर्नै पर्ने उहाँको भनाइ छ। यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने बताउनुभयो। पार्टी एकता तत्काल कठिन भए पनि कार्यगत एकतामा ढिला गर्न नहुने उहाँको भनाइ छ। नेकपाका संयोजक माधव कुमार नेपाल यस्तै नेकपाका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउँदै सबै कम्युनिष्ट घटक मिल्नु आवश्यक रहेको जोड़ दिनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूका नीति सही रहेको दावी गर्दै अहिले समाजवाद निर्माण भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको बताउनुभयो। यसका लागि वामपन्थी बीच कार्यगत एकता सही लोकतान्त्रिक शक्ति मिल्नुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानमा आधारित पुस्तकका लेखक रमेश छुरेङ राईलाई 2,00,000 रूपियाँको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गर्नुभयो।
0: यसैबीच कार्यक्रममा बोल्दै उपराष्ट्रपति राम साहे प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, कृत्रिम बौद्धिकता एआई र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँको भनाइ छ। कार्यक्रममा उपराष्ट्रपति यादवले शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो।
1: उत्तिकै मात्रामा चुरोट बीडी खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरूषको तुलनामा महिलामा निकै बढ़ी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको बेल कर्नेल मेडिकल कलेज, बेलायतको यूके बायो ब्याङ्क र स्वीडेनको जीए2एलईएनका अध्ययन सहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट बीडी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरूषको तुलनामा झण्डै 3 गुणासम्म बढ़ी रहन्छ। 24,00,000 भन्दा बढ़ी व्यक्ति समेटिएको एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजिजको जोखिम पुरूषभन्दा 25% बढ़ी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरूषको तुलनामा बढ़ी मात्रामा क्यान्सर जन्य पदार्थ सोच्ने गर्दछ। साथै डीएनएमा हुने क्षति पनि महिलामा बढ़ी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठेघरको मुखको क्यान्सर, सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजोनिवृत्ति जस्ता समस्या महिलामा मात्र निम्ताउँछ। यसैले चुरोट बीडी सबैका लागि हानिकारक भए पनि महिला झनै बढ़ी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% सुर्तिजन्य पदार्थसँग जोड़िएको छ।
0: देवी शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ। गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको अस्पतालले भोलिदेखि पुनः शुरू गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार अहिले बहिरंग सेवा अर्थात ओपीडीमा मात्र सञ्चालन हुने सेवा केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नपाएपछि सेवा बन्द गरिदिएको थियो। निर्देशक आचार्यका अनुसार अस्पतालले बिहान 7 बजेदेखि 11 बजे र दिउँसो 1 बजेदेखि 2:30 बीमा टिकट बिरामीलाई उपलब्ध गराउनेछ। केही दिन अघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बीमाबाट उपचार गरे बापतको भुक्तानी उपलब्ध गराएको थियो। अस्पतालले 2077 सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम मार्फतको उपचार सेवा भुक्तानी नपाएपछि बन्द गरिदिएको थियो।
1: कालीकोट कर्णाली प्रदेशको तेस्रो पूर्ण खोप जिल्ला बनेको छ। 9 वटै पालिकाका 6,636 लक्षित बालबालिका गर्भवती र किशोरीलाई 11 प्रकारका खोप सुनिश्चित गरिएपछि आज जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। कर्णाली प्रदेशमा दैलेख र सुर्खेत पछि कालीकोट तेस्रो पूर्ण खोप जिल्ला बनेको छ। कालीकोटमा माघदेखि चैतसम्म घरधुरी सर्वेक्षण र वैशाखमा खोप अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई खोप दिइएको थियो। असार अन्तिमसम्म सम्पूर्ण प्रदेशलाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ।
0: पशु सेवा विभागले कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले काठमाडौँ उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। अहिले काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिसकेको छ। विभागका अनुसार उपत्यकामा कृतिपुर र कागेश्वरी मनोहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रणमा आइसकेको छ। बर्ड फ्लू पंक्षीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा रोपाई महोत्सव र सुक्खापन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा, वामशक्तिहरू मिल्ने पर्ने अवस्थामा पुगेका 4 कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार, प्रचण्ड र झलनाथले पार्टी एकतामा जोड़ दिँदा ओली र नेपाल कार्यकाल एकताको पक्षमा, उत्तिकै मात्रामा चुरोटमिरी खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरूष तुलनामा महिलामा निकै बढ़ी हुने अध्ययनको निष्कर्ष, त्रिवेशी चिन्ह अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रमलाई भोलिदेखि सञ्चालन गर्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, भोलि देशभर 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। असार 15 नेपाली कृषि संस्कृतिमा खेतमा धान रोप्ने र दही चिउरा खाने पर्वका रूपमा चिनिन्छ, तर यसपटकको धान दिवसमा किसानहरू उत्सव भन्दा बढ़ी चिन्तामा छन्। कमजोर मनसूनका कारण तराई मधेसका धेरै जिल्लामा पर्याप्त वर्षा हुन नसक्दा धान रोपाई प्रभावित भएको छ। कतै रोपिएको धान सुक्न थालेको छ भने कतै किसान अझै आकाशतिर हेरेर वर्षाको प्रतीक्षा गरिरहेका छन्। साथै हृदय रिमालले नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग समग्र धान रोपाईको अवस्था र पानी नपर्दा किसानले अपनाउनु पर्ने उपायका बारेमा कुराकानी गर्नुभएको छ।
9: मनसुन सिजनमा पर्नुपर्ने पानी चाहिँ अलिक कमै परेको छ, त्यस हिसाबले असिंचित क्षेत्र बाहेक हामीले विशेष गरी असिंचित क्षेत्र आकाशीय पानीमा भर पर्ने क्षेत्रहरूको रोपाईको अवस्था हेर्दाखेरि चाहिँ गत वर्षको भन्दा केही प्रदेशहरूमा चाहिँ उस्तै नभए हल्का कम हो कि भन्ने चाहिँ भेटिएको छ। र यहाँले भन्नुभयो जस्तो बेयर सुक्ने नै अवस्था त अहिले आइसकेको छैन कि, किनकि किसानहरूले कम्तीमा ब्याड राख्ने ठाउँमा चाहिँ सिंचाईको सुनिश्चितता गरेर त्यसको लागि धेरै क्षेत्रफल पनि आवश्यक नपर्ने हुनाले सुक्ने अवस्था चाहिँ आएको छैन होला। तर के चाहिँ सम्भावना हुन सक्छ भने अझै पनि केही दिन चाहिँ मनसुन सक्रिय भइदिएन पानी परेन भने चाहिँ अब ब्याडमा बेड्न चाहिँ अलिक समय घर्किन्छ कि भन्ने चाहिँ चिन्ता छ।
10: वर्षा नहुने पानी नै नपर्ने अवस्था आयो भने चाहिँ किसानले के गर्ने, त्यो बेला के हुन्छ?
9: अब हामीले चाहिँ यो समग्र देशको कुरा गर्नुपर्दा चाहिँ अब एउटा त क्षेत्र अनुसार पनि धान छिटो लगाउने ढिलो लगाउने अवस्था छ, अर्को चाहिँ समयको कुरा गर्ने हो भने पनि प्रायः गरेर साउनको 15 नै धान लगाउने प्रचलनमा देखिन्छ। किसानहरूले लगभग साउनको 8-10 गतेसम्मलाई मध्यनजर गरेर ब्याड राख्ने गर्नुहुन्छ र हामीले चाहिँ सुझाव दिने गरेको र किसानहरूले पनि फलो गर्ने गरेको 20-25 भन्दा पनि 20-30 बेड्न चाहिँ सामान्यतया रोप्ने गरिन्छ। अब यस हिसाबले चाहिँ ब्याड चाहिँ सबैले राखिसक्नु भयो, कसैले भर्खर राख्नु भएको होला, कसैले अलिक अगाडि राख्नु भएको छ होला। अब यदि तपाईँको चाहिँ अलिक पहिले राख्नु भएको थियो, अब हिजो आजमा चाहिँ रोप्ने प्लानमा हुनुहुन्छ तर पानी चाहिँ यथेष्ट रूपमा परेको छैन भने त्यस्तो अवस्थामा चाहिँ यसले कम्तीमा ब्याडको बेर्न सुक्न नदिनु, त्यसमा चाहिँ किसानको अवस्था हेरेर किसान अनुगमन गरेर त्यसमा पानी छर्किने अथवा सिंचाई गर्ने कति क्षेत्रफलमा लगाउनु भएको छ त्यो हिसाबले बेर्न चाहिँ कम्तीमा जोगाइँदै गर्नुपर्ने देखिन्छ।
10: प्री मनसुनमा अत्यधिक वर्षा भयो, अब यो मनसुनमा आवश्यक परेको समयमा पानी पर्ने अवस्था छैन, किसानले समेत सचेत हुनुपर्ने अथवा अपनाउनु पर्ने वा अब चाहिँ गर्नुपर्ने कामहरू के छ दीर्घकालको लागि?
9: दीर्घकालको हिसाबले भन्दा त पहिलो कुरा त हामीले सिंचित क्षेत्रफल नै बढाउनु पर्यो, सरकारको योजना नै सिंचित क्षेत्र बढाउनेमा चाहिँ बढी प्राथमिकता दिने गरी हुनु पर्यो। त्यस्तै गरी कृषकहरूले पनि यो वर्षामा परेको पानीलाई चाहिँ संकलन गर्ने, पोखरीहरू निर्माण गरेर बर्सातको पानी संकलन गर्ने, त्यस्तै गरी यो चाहिँ चुरे क्षेत्रमा अनि पहाड़को पनि विभिन्न ठाउँहरूमा चाहिँ यो पानी संकलन गर्नको लागि चाहिँ यहाँहरूले ठाउँ ठाउँमा चाहिँ पोखरीहरूको निर्माण गर्नुपर्छ हामीले चाहिँ दीर्घकालीन रूपमा हेर्दा। र त्यस्तै अर्को चाहिँ किसानहरूले पानीको पर्याप्तता हुँदा या नहुँदाको अवस्थामा पनि काम लाग्ने केही प्रविधिहरू छन्, थोरै पानीमा पनि धान खेती गर्न सकिने प्रविधिहरू छन्, जस्तै पाले पालो भिजाउने र सुकाउने प्रविधि छ। यस्तो प्रविधिहरूलाई चाहिँ किसानहरूले जोड दिनुभयो भनेदेखि अथवा हामी कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरूले पनि किसानहरूलाई यो कुरामा चाहिँ उहाँहरूलाई अवेर गराउने र यो प्रविधिहरूमा चाहिँ हामीले फोकस गर्यौं भनेदेखि चाहिँ यस्ता समस्याहरूलाई कम गर्न सकिन्छ।
10: बिउ बिजनमा पनि हामीले हेरफेर गर्ने समय पनि हो कि?
9: बिउ बिजनको कुरा गर्नुपर्दा चाहिँ हामीसँग सुक्खा सहने अब कतिपय अवस्थामा सुक्खा पनि डुबान पनि हुने त्यस्तो जातहरू पनि पहिले नै विकास भइसकेका छन्। यद्यपि त्यो चाहिँ क्रमिक रूपमा अब अहिलेका आवश्यकताहरूलाई मध्यनजर गर्दै बिउहरूको पनि विकास भइसकेको छ। जस्तो हामीसँग सुक्खा सहने जातहरू छ, ती जातहरूलाई पनि हामीले अलि अगाडिदेखि नै कृषि मौसम सल्लाह बुलेटिन मार्फत यो पटक चाहिँ पानी चाहिँ सरदरभन्दा देशैभर सरदरभन्दा कम पानी पर्ने अवस्था छ, तपाईँहरूले चाहिँ सुक्खा सहने जातहरू लगाउनुहोस्, थोरै पानीमा हुने प्रविधिहरू अप्नाउनुहोस् भनेर चाहिँ हामी सुझाव दिँदै आइरहेका छौँ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर घिमाल। यसैबीच अबको 3 देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी मधेस बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिम मंगलबार पनि कोशी मधेस र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकोले बाढ़ी डुबान पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अड्किएको मनसून अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्।
0: कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि लगाएका लौका, काउली र आलुमा अत्यधिक विषादी फेला परेको छ। कृषि विभागको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले अस्ति शुक्रबार गरेको परीक्षणमा धादिङको गजुरी गाउँपालिकाबाट ल्याएको लौकामा 66.51%, मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा 64.54% र सल्यानबाट ल्याएको आलुमा 66.99% विषादी पाइएको हो। प्रयोगशालाको मापदण्ड अनुसार 45% भन्दा बढ़ी विषादी भएका तरकारी उपभोगका लागि पूर्णत अयोग्य मानिन्छन्। तीनवटै नमूनामा तोकिएको सीमाभन्दा निकै बढ़ी विषादी भेटिएकोले ती तरकारी बिक्री हुन नदी नष्ट गरेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ।
1: कैलालीको घोडागोडी सिमसार क्षेत्रमा हरिहांसको गणना आजदेखि शुरू भएको छ। 3 चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहांस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा भने हरिहांसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहांसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही हरिहांस र जंगली धान रहेका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स।

0: निरीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कैलालीमा 2 किलो चरेसहित 2 जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नम्बर 1 अत्तरियामा रहेको एक होटलबाट डडेलधुराको भागेश्वर गाउँपालिका 3 का 45 वर्षीय शंकर कुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका 4 का 52 वर्षीय मीनराज भट्ट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शाही गोदावरी र धनगढ़ीमा डेरा गरी बस्दै आएका थिए। आज दिउँसो लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
4: कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रूपियाँ रहेकोमा आज तोलामा 4,700 रूपियाँले बढ़ेर 2,83,800 रूपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 145 रूपियाँले बढ़ेर 4,325 रूपियाँमा कारोबार भइरहेको छ।
5: आर्थिक संकट र बजार अभावका कारण कोशी प्रदेशमा दर्ता भएका 129 एफएम रेडियो मध्ये 44 बन्द भएका छन्। बन्द हुनेमा 16 सामुदायिक रेडियो समेत रहेका छन्। नेपाल पत्रकार महासंघ कोशी प्रदेशको मीडिया सञ्चालनमा पूर्व केन्द्रीय मीडिया सम्मेलनमा पूर्व केन्द्रीय सदस्य मोहन काजीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार हाल 85 रेडियो मात्र सञ्चालनमा छन्। पत्रकारिता क्षेत्रमा पेशागत असुरक्षा र प्रविधिगत चुनौती बढ़ेकाले यसलाई जोगाउन कोशी प्रदेश सरकारले मातृभाषाका संचार माध्यमलाई विशेष सहयोग नीति तथा बजेटको व्यवस्था गर्नुपर्ने सम्मेलनले माग गरेको छ।
4: काभ्रेको ऐतिहासिक नगर पनौतीमा आजदेखि हिले जात्रा शुरू भएको छ। 1422 वर्षदेखि मनाउँदै आएको परम्परा अनुसार आज बेलुका पुण्यमाता खोलामा नागको प्रतीका रूपमा 2 बाँस तिर्स्याइने र देवगणहरू पारी पुगेपछि विशेष जात्रा शुरू भएको मानिन्छ। त्रयोदशीदेखि पूर्णिमाको रात रहन्जेल मनाइने यो जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने त्यहाँको प्रचलन छ। आजै राति अबेर भद्रकालीको रथ तानिने र रातभर गैडु पूजा गरिने पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ।
5: काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक गाड़ीमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कार्यवाही गर्न थालेको छ। पछिल्लो समय निजी तथा सार्वजनिक बस, माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सड़कमा गुण्न थालेपछि कड़ाई गर्न थालेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो समय 37 गाड़ीलाई कालो सिसा हटाउन लगाएर जरिवाना समेत गरिएको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मुज जलमार्गमा अमेरिका र इरान बीच थप आक्रमण प्रत्याक्रमण भएको छ। यसले दुई देशबीचको युद्धविरामलाई थप कमजोर बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। बिहिबार सिंगापुरको झण्डा फहराएको मालवाहक जहाज एभर लवलीमा ड्रोन आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमाण्डले शुक्रबार इरानका मिसाइल तथा ड्रोन भण्डारण स्थल र समुद्र तटीय राडार प्रणालीमाथि आक्रमण गरेको थियो। जवाफमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अखडाहरूमा प्रत्याक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनालाई युद्धविरामको मूर्खतापूर्ण उल्लंघन भन्दै अमेरिकालाई युद्धमा फर्कन बाध्य बनाए इरानको अस्तित्व नरहने चेतावनी दिनुभएको छ। अमेरिका र इरानले जुन 17 तारीकमा युद्धविराम सम्झौता गरेका थिए तर हर्मुज जलमार्गमा आवाजावत गर्ने जहाजमाथि शुल्क लगाउने वा नलगाउने भन्ने विषय मुख्य विवादास्पद बनिरहेको छ। विश्लेषकहरूको अनुसार आउँदो 30-60 दिनसम्म यस्तै सीमित आक्रमणहरू दोहोरिने सम्भावना छ तर अन्तत दुवै पक्ष पूर्ण युद्ध भन्दा वार्ताकै बाटो रोज्न बाध्य रहेका छन्।
5: भेनेजुएलामा बुधबार गएको 2 ठूला भूकम्पपछि 24 देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौं उद्धारकर्मी पठाएर सहयोग गरेका छन्। आज टेलिग्राममा पोस्ट गरेको विज्ञप्तीमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति देल्सी रोड्रिगेज अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म 521 टन राहत सामग्री, 86 विशेष कुकुर र 2,741 जना भन्दा बढ़ी खोज उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको उल्लेख छ। ती टोलीले भेनेजुएलाली टोलीसँग मिलेर विपद व्यवस्थापनमा काम गरिरहेका छन्। भेनेजुएलाले दिएको पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पबाट 1,430 जनाको ज्यान गएको पुष्टि भएको छ। 3,238 जना घाइते भएका छन् भने 3,142 परिवार घरबार विहीन भएका छन्। 50,000 जना भन्दा धेरै मानिस बेपत्ता रहेका अनुमान छ।

0: उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको छ। उपकरणको अभाव र निरन्तरको परकम्पनले खोजी कार्यमा बाधा पुर्याइरहेको छ। बुधबार 7.2 र 7.5 म्याग्नेच्युडका दुई ठूला भूकम्प गएपछि पटक पटक साना ठूला परकम्पहरू गएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। मधेस प्रदेशमा सम्पन्न निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ। पर्साको बिलगंजमा रहेको टीबी शाह क्रिकेट ग्राउण्डमा आज सम्पन्न फाइनलमा नेपाल एपीएफ क्लबलाई 11 रनले पराजित गर्दै कोशी प्रदेशले उपाधि जितेको हो। टस जितेर एपीएफ क्लबले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको कोशी प्रदेशले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 98 रन बनाएको थियो। 99 रनको लक्ष्य पछ्याएको एपीएफ क्लबले 19 ओभर 5 बलमा सबै विकेट गुमाएर 87 रन मात्र बनाउन सक्यो। मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयोजनमा सम्पन्न प्रतियोगितामा 7 प्रदेश र विभागीय टोली एपीएफ गरी 8 टोलीको सहभागिता थियो।
0: र विश्वकप फुटबल 2026 को नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागिसकेकोले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पाउने 1 बजे दक्षिण अफ्रिका र क्यानेडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानेडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानेडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट चरणको जित हासिल गर्नेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित, आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा।
1: वाम शक्तिहरू मिल्दै पर्ने अवस्थामा पुगेका 4 कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार, प्रचण्ड र धलनाथले पार्टी एकतामा जोड़ दिँदा ओली र नेपाल कार्यगत एकताको पक्षमा।
0: रोपाई महोत्सवको तयारी भइरहँदा खडेरीले किसान चिन्तामा, बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना, पानी नपरेका ठाउँमा बिउ जोगाउन विज्ञको सुझाव।
1: हर्मुज जलमार्गमा अमेरिका इरान तनाव चर्किँदै युद्धविराम संकटमा पर्ने चिन्ता।
0: र निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई, विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानेडा खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: काँक्री बिहारको विकास र अनुसन्धानका लागि दीर्घकालीन गुरू योजना बनाउने स्थानीयले माग, अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउनु पर्नेमा जोड़।
1: पूर्वीय सुर्खेतको सिन्ता गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिका घोषणा, जिल्लालाई नै घोषणा गर्ने तयारी।
0: जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले कर्जा लिएर घर पुननिर्माण गर्न थाले, 3 वर्ष हुँदा पनि सरकारले काम नगरेको गुनासो।
1: भारतीय धार्मिक पर्यटकको आवागमन बढ़ेसँगै हुम्लाको सदरमुकाम सिमगढ़का होटलहरू भरिभराउ, स्थानीयले पनि काम पाए।
0: र फिफा विश्वकप फुटबलमा अन्तिम 32 को पूर्ण खेल तालिका सार्वजनिक, पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानाडा भिड्ने। हिमाल पहाड़ तराई जोड़छ सबैलाई, साँझ 6:30 बजेको भेरी खबरबाट डिलु राउत र दीपा कोइरालाको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। काँक्री बिहारको विकास र अनुसन्धानका लागि दीर्घकालीन गुरू योजना बनाउन स्थानीयले माग गरेका छन्। 13 शताब्दीमा स्थापना भएको र पछि भत्किएपछि 70 को दशकमा काँक्री बिहार पुननिर्माण गरिएको थियो। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 9 ले आयोजना गरेको काँक्री बिहार पर्यटन महोत्सवको अवसरमा स्थानीयले काँक्री बिहारको पुरानो इतिहासहरू अझै बाहिर नआइसकेकोले यसको खोज गर्न र विश्व सम्पदा सूचीमा राख्नका लागि दीर्घकालीन गुरू योजना बनाउनु पर्ने माग गरेका छन्। स्थानीय तथा पूर्व जनप्रतिनिधि गणेश बहादुर ओलीले यसको दीर्घकालीन गुरू योजना बनाएर पर्यटकीय विकास गर्नुपर्ने बताउनु भएको छ। त्यसका लागि स्थानीय र प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने र पुरातत्व विभागले पनि यसमा सहजीकरण गर्नुपर्ने बताउनु भएको छ। अर्का स्थानीय विद्याभूषण मानन्दरले सिन्जा साम्राज्यको जीवित इतिहास काँक्री बिहार भएकाले यसको ऐतिहासिकता विश्वसम्म चिनाउनु पर्ने सुझाव दिनुभएको छ। अझै पनि काँक्री बिहारको प्रचार प्रसार हुन नसकेको गुनासो गर्दै उहाँले गुरू योजना बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार, संरक्षण र प्रवर्धन गर्नुपर्ने उल्लेख गर्नुभयो। यस्तै अर्का स्थानीय नारायण कोइरालाले काँक्री बिहारको अझै उत्खननको आवश्यकता रहेको बताउनु भएको छ। सुर्खेत र समग्र प्रदेशको गौरव काँक्री बिहार भएकाले यसको विकास गर्न सके यहाँका समुदाय, ओडा र समग्र स्थानीय तह तथा प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने उहाँको भनाइ छ। बौद्ध र हिन्दू धर्मको अनुपम सम्पदा भएका कारण यसलाई प्रचार प्रसारमा उचित ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभएको छ। वीरेन्द्रनगर नगरपालिकाका पूर्व नगर प्रमुख देव कुमार सुवेदीले काँक्री बिहारको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचानको प्रचार प्रसारको खाँचो रहेको पनि बताउनु भएको छ।
0: यस्तै वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मनमाया ढकालले काँक्री बिहार लगायत नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास गर्नका लागि पर्यटकीय गुरू योजना निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो। काँक्री बिहार शहीद पार्क, बुलबुले गढ़ी, देउती बजै, रानीघाट जस्ता नगरपालिकाभित्रका महत्वपूर्ण पर्यटकीय क्षेत्रको समग्र विकास र प्रचार प्रसार गर्नका लागि नगरपालिकाले पर्यटकीय गुरू योजना निर्माण थालिसकेको उहाँले बताउनु भएको छ। अबको 5 महिनाभित्र गुरू योजना तयार भइसक्ने र त्यसपछि नगरभित्रका पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्न टेवा पुग्ने उहाँको भनाई छ। अहिले पनि नगरपालिकाले मंगलगढ़ी चोकबाट गेट निर्माण गर्ने, लाटिकोली काँक्री बिहार सड़कको स्तरोन्नति गर्ने कामलाई पनि प्राथमिकता दिएको भन्दै काँक्री बिहारले पुरातात्विक र इतिहासको अध्ययन गर्न जरूरी रहेको उहाँले उल्लेख गर्नुभएको छ। नगरपालिकाले वीरेन्द्रनगरलाई कर्णाली प्रदेशकै शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर बनाउने उद्घोष गरेको हुँदा अब नगरभित्र रहेका काँक्री बिहार लगायतका स्थानहरूको व्यापक प्रचार प्रसार गरी पर्यटनमा वरिपरिका समुदायलाई पनि सहभागी गराएर आत्मनिर्भर बनाउने बाटो तय गर्ने नगर प्रमुख ढकालले बताउनुभयो। काँक्री बिहार रहेको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष ऋषि गिरीले काँक्री बिहारको प्रचार प्रसारका लागि 2 वर्षदेखि काँक्री बिहार पर्यटन महोत्सव गर्दै आएको जानकारी दिनुभएको छ।
1: सुर्खेतको सिम्ता गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिकाका रूपमा औपचारिक घोषणा गरिएको छ। आज आयोजित विशेष समारोह बीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिका घोषणा गरिएको हो। 5 वर्ष मुनिका सबै बाल बालिकाले राष्ट्रिय नियमित खोप कार्यक्रम अन्तर्गत पाउनुपर्ने सम्पूर्ण खोप समयमै प्राप्त गरेको पुष्टि भएपछि गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा सबै मापदण्ड पूरा गर्दै मान्यता हासिल गरेको हो। स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ गाउँपालिकाका सबै 9 ओडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेपछि गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिका घोषणा गरेको हो। समारोहमा जिल्ला खोप समन्वय समितिका कार्यवाहक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले गाउँपालिका अध्यक्ष त्यस्तै गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विसीले विकट भूगोल, स्वास्थ्य सेवाको सीमित पहुँच र जनचेतनाका चुनौतीका बावजूद सिन्ताले हासिल गरेको उपलब्धि सम्पूर्ण जिल्लाका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले यो सफलता स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, जनप्रतिनिधि तथा अभिभावकहरूको साझा प्रयासको परिणाम भएको उल्लेख गर्दै पूर्ण खोप सुनिश्चितताको अवस्थालाई आगामी दिनमा पनि दिगो रूपमा कायम राख्न सबै पक्षको निरन्तर सक्रियता आवश्यक रहेको बताउनु भएको छ। उहाँले स्वास्थ्य क्षेत्रमा जनशक्ति थपिँदै गए पनि स्वास्थ्य सूचकांकमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै स्थानीय तह, स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीहरूले अझै जिम्मेवार र प्रभावकारी रूपमा सेवा प्रवाह गर्नुपर्ने आवश्यकता उल्लेख्नुभयो।
0: यस्तै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल पर्सन घनबहादुर बुढाले सिम्ता गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता प्राप्त गरेसँगै बालबालिकाको स्वास्थ्य सुरक्षा अझ सुदृढ भएको बताउनु भएको छ। उहाँले हालसम्म सुर्खेतका 7 स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त घोषणा भइसकेको भन्दै बाँकी पालिकाहरूले पनि आवश्यक मापदण्ड पूरा गर्ने अन्तिम चरणमा रहेको बताउनुभयो। यस्तै सुर्खेत जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ। कार्यक्रमका गाउँपालिकाका अध्यक्ष एन बहादुर चन्दले पूर्ण खोप सुनिश्चितता घोषणा गाउँपालिकाका सम्पूर्ण नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका तथा सरकार सबैको साझा मेहनतको उपलब्धि भएको बताउनु भएको छ। उहाँले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ स्वास्थ्यकर्मीहरू गाउँ गाउँ र घर घरमा पुगेर सेवा प्रवाह गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि खोप कार्यक्रमलाई अझ प्रभावकारी, गुणस्तरीय र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गाउँपालिकाका उपाध्यक्ष गोमा शर्मा रेग्मीले स्वास्थ्य बालबालिका नै स्वस्थ समाज र समृद्ध राष्ट्रको आधार भएको बताउँदै नियमित खोप कार्यक्रमलाई सफल बनाउन अभियानको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ। उहाँले प्रत्येक अभिभावकले आफ्ना बालबालिकालाई तोकिएको उमेर र समयमा अनिवार्य रूपमा स्वास्थ्य संस्थामा लगेर खोप लगाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय नियमित खोप कार्यक्रम अन्तर्गत जन्मेदेखि 15 महिनासम्मका बालबालिकालाई बीसीजी, ओपीभी, आईपीभी, पीसीबी, रोटा भाइरल, दादुरा, रूबेला जस्ता इन्सेफ्लाइटिस लगायतका खोप आएपछि पालिकालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। कार्यक्रममा सिम्ता गाउँपालिकाका 9 ओडा अध्यक्षहरू, गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरू, जनप्रतिनिधि, विभिन्न सरकार निकायका प्रतिनिधि तथा संचारकर्मीहरूले सहभागिता रहेको थियो। सुर्खेत जिल्लामा 2035 सालदेखि नियमित खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ।
1: सरकारले बेवास्ता गरेपछि दाजुकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले लघु वित्तबाट कर्जा लिएर घर पुननिर्माण गर्न थालेका छन्। सरकारले पुननिर्माणको काम अघि नबढाएपछि टिनको छानामुनि कष्टकर जीवन बिताउन बाध्य भएका सर्वसाधारणले कर्जा घर बनाउनका लागि माग गरेका हुन्। भूकम्प गएको 3 पुग्न लाग्दा पनि सरकारले पुननिर्माणमा ढिलासुस्ती गरेपछि लघु वित्तबाट कर्जा लिएर घर निर्माणमा लागेको उनीहरूको गुनासो छ। जाजरकोटको भेरी नगरपालिका, त्यस्तै नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुसे गाउँपालिका लगायतका स्थानीय र तह, त्यस्तै रूकुम पश्चिमको 8 नगरपालिका, सानो भेरी गाउँपालिकाका भूकम्प प्रभावित जनताले लघु वित्तबाट कर्जा लिएर धमाधम निजी आवास निर्माणमा जुटेका छन्। बारेकोट गाउँपालिका 8 मीनबहादुर सिंहले विस्तृत क्षतिको आकलन डीडीएमा भएको कमजोरी र स्थानीय सरकारको ढिलासुस्तीका कारण जनताले दुःख पाएको बताउनुभयो। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिले भने यो छोटो विश्राम।

0: 3553151।
1: मलाई त कस्तो भोक लाग्छ तिर्राज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498040।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरी चोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
4: सूचना।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन HA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0383524442, मोबाइल नम्बर 9858040913 र 9754769993।
5: रेडियो भेरी FM।
1: तपाईँले सबैको मनसुनी रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले काँक्रे विहारको विकास र अनुसन्धानका लागि दीर्घकालीन गुरु योजना बनाउन स्थानीयको माग, अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउनु पर्नेमा जोड, पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिका घोषणा, जिल्लालाई नै घोषणा गर्ने तयारी, र जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले कर्जा लिएर घर पुननिर्माण गर्न थाले 3 वर्ष हुँदा पनि सरकारले काम नगरेको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षा अस्पतालका चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दनाथ नगरपालिका तीनका 30 वर्षीय लव बहादुर सेजुवाललाई नियन्त्रणमा लिएको जनाएको छ। उनले गत बुधबार दिउँसो करिब 12 बजे मादक पदार्थ सेवन गरी आकस्मिक कक्षमा प्रवेश गरेर ड्यूटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ। प्रहरीका अनुसार सेजुवाल यसअघि पनि प्रतिष्ठानभित्र अनधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको बुझिएको छ। जुम्ला जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
1: भारतीय धार्मिक पर्यटकको आगमन बढेसँगै हुम्लाको सदरमुकाम सिमकोटका होटलहरू यति बेला भरिभराउ भएका छन्। सिमकोट हिल्सा हुँदै मानसरोवर कैलाश दर्शनका लागि जाने भारतीय पर्यटकको संख्या बढेपछि होटल व्यवसायमा उल्लेख्य चहल देखिएको हो। होटल पोतलाका संचालक मीनबहादुर तामाङका अनुसार गत वैशाख 30 गते यता करिब 800 भारतीय धार्मिक पर्यटकलाई सेवा प्रदान गरिएको बताउनु भएको छ। उहाँले सिमकोट र हिल्साका अधिकांश होटल यति बेला भरिभराउ रहेको बताउनु भएको, उहाँका अनुसार अन्य समयमा सुनसान रहने सिमकोटका अधिकांश होटलमा यस सिजनमा चहल पहल बढ़ेको छ। एकजना पर्यटकले सिमकोटमा एक रात बस्दा खाना खाजा र आवास सहित औसत 3,500 रूपियाँ खर्च गर्ने गरेको उहाँले जानकारी दिनुभएको छ। होटल विजय, सनलाइट, कर्णाली रिसोर्ट, कैलाश मानसरोवर, हुम्ला रिसोर्ट, पोतला एलिसा तथा तिब्बतीयन लगायतका होटलमा पर्यटकको चाप बढ़ेको छ। सिमकोट जस्तै हिल्साका 5 वटा होटल पनि पर्यटकले भरिभराउ हुने गरेका छन्। पर्यटन आगमनलाई बढेसँगै विमानस्थलदेखि होटलसम्म पर्यटकको सामान बोक्ने भरियाले पनि राम्रो आमदानी गर्न थालेका छन्। सिमकोट गाउँपालिकाबाट तर्फबाट विमानस्थलमा सरसफाई शुल्क संकलनको जिम्मेवारी पाउनुभएका दिपेन्द्र भण्डारीले 30 भन्दा बढ़ी भरियाले नियमित रोजगारी पाएको बताउनु भएको छ। भरियाले विमानस्थलदेखि होटल वा होटलदेखि विमानस्थलसम्म एउटा झोला बोक्दा 100 रूपियाँ लिने गरेका छन्। यसबाट एकजना भरियाले दैनिक 2,000 रूपियाँसम्म आमदानी गर्ने गरेको उहाँको भनाइ छ।
4: कैलालीको घुडागोरी सिमसार क्षेत्रमा हरि हाँसको गणना आजदेखि शुरू भएको छ। 3 दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूह विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरि हाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसा क्षेत्रमा पुग्ने गरेकाले जाडोयामको तुलनामा घोडागोडी सिमसा क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा भने हरि हाँसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसार क्षेत्रमा सूचीकृत घोडागोडी तराईकै ठूलो सिमसार क्षेत्र मानिएको छ। गणना सम्पन्न भएपछि हरि हाँसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडागोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरि हाँस र जंगली धान रहेका छन्।
1: लुम्बिनी प्रदेशमा विरत वृक्षारोपण अभियान शुरू गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतमारायण अर्यालले दाङको गढुवा गाउँपालिका 2 महादेवा स्थित महादेवा सामुदायिक वनमा बिरूवा रोपण अभियानको शुरूआत गर्नुभएको हो। वन तथा वातावरण मन्त्रालय, जीवजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो। प्रदेशभर 25 लाख बिरूवा उत्पादन गरिएको छ भने 60 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ। सरकारी, निजी तथा सार्वजनिक स्थानमा बिरूवा रोपिने जनाइएको छ। मुख्यमन्त्री आचार्यले बिरूवा रोप्नु मात्र पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउनुभयो। उहाँले हरेक वर्ष लाखौं बिरूवा रोपिए पनि संरक्षणको अभावमा अपेक्षित परिणाम हासिल गर्न नसकेको उल्लेख गर्दै संरक्षण अभियानमा सबै नागरिकको साझा जिम्मेवारी रहेकोमा जोड़ दिनुभएको छ। वन संरक्षण आय आर्जनको महत्वपूर्ण माध्यम समेत बनेको उल्लेख गर्दै उहाँले जड़ीबुटी काठ तथा दाउराको सदुपयोगबाट स्थानीय समुदाय आत्मनिर्भर बन्दै गएको बताउनु भएको छ। वन क्षेत्रबाट प्रदेश सरकारले करिब 1 अर्ब रूपियाँ राजस्व संकलन गरेको उल्लेख गर्दै वनलाई विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढ़ाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। डिभिजन वन कार्यालय देउखुरीका प्रमुख गणेश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री इन्द्रजीत थारूले प्राकृतिकको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै संकट निप्टाउने चेतावनी दिनुभएको छ। उहाँका अनुसार पानी जम्ने क्षेत्रमा जामुन, अन्य स्थानमा मौवा, डाले, घाँस, फूल फुल्ने तथा सांस्कृतिक महत्व बोकेका विभिन्न प्रजातिका बिरूवा रोपिएको बताइएको छ। लमई नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आर्जन र उद्यमसँग जोड्नुपर्ने आवश्यकता औल्याउनु भएको छ।
4: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।

0: चट्टी
1: भर्ना खुल्यो
0: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
0: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91-960 र 97-688-84-566।
2: रेडियो भेरी एफएम
3: तपाईँले सबैको मन सुने रेडियो रेडियोमा रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यति बेला हामीले छिमेक फेरो सेरोफेरो लगायतका अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया शुरू भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू छूट आयकर लगायतका व्यवस्था गर्छ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्ने भएको छ। यो विधेयक पास भएपछि यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक र बाहिर ऋण उठाउने यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तय भएको बताइएको छ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री स्वर्णिम अग्रेले जवाब दिनुभएको छ। छलफलमा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्राज्ञिक अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। आफूले जीडीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्र ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। यस्तै आर्थिक विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले उच्च करको दरले राजस्व बढ़ाउनुको सट्टा घटाउने र औपचारिक बढ़ाउने तर्क गर्नुभएको छ। करको दरलाई व्यवहारिक र न्यायोचित बनाउँदा करदाताहरूमा स्वैच्छिक अनुपालनमा बढ़ने उहाँको विश्वास छ।
1: धेरै खबरमा अब अन्तर्राष्ट्रिय खबर। भेनेजुएलामा बुधबार गएको दुई ठूला भूकम्पपछि 24 देशले मानवीय सहायता विशेष उद्धार टोली र हजारौं आपतकालीन प्रतिक्रियाकर्मी पठाएर सहयोग गरेका छन्। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोडिगेजले अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म 521 टन राहत सामग्री 86 विशेष कुकुर र 2700 भन्दा बढ़ी खोज उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको उल्लेख गर्नुभएको छ। ती टोलीले भेनेजुएलाको टोलीसँग मिलेर विपद व्यवस्थापनमा काम गरिरहेका छन्। भेनेजुएलालाई दिएको अघिल्लो पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पबाट 1430 जनाको ज्यान गएको पुष्टि भएको छ। यस्तै 3238 जना घाइते भएका छन् भने 3142 परिवार घरबार विहीन भएका छन्। यस्तै 50,000 जना भन्दा धेरै मानिस बेपत्ता रहेको अनुमान गरिएको छ। उद्धार टोलीले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको बताइएको छ। उपकरणहरूको अभाव र निरन्तरको पराकम्पनले खोजी कार्यमा बाधा पुगेको छ। बुधबार 7.2 र 7.5 म्याग्निच्युडका ठूला दुई भूकम्प गएपछि पटक पटक साना पराकम्पनहरू गइरहेका छन्।
3: भेरी खबरमा अब खेल खबर। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात अन्तिम 32 पूर्ण खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार आउने राति पौने 1 बजे अमेरिकाले लस एन्जलसमा दक्षिण अफ्रिका र क्यानाडा बीचको खेलबाट नकआउट चरणको शुरूआत हुनेछ। यसै गरी भोलि

0: बेलुका पौने 11 बजे ब्राजिल र जापान भिड्दैछन्। आइभोरी कोस्टले नर्वेसँग खेल्दा फ्रान्स र स्वीडेन आमने सामने तथा नेदरल्याण्ड्स र मेरकको बीच खेल हुनेछ। असार 16 गते बिहान 2:15 बजे जर्मनी र पाराग्वे बिहान 7:15 बजे नेदरल्याण्ड्स र मोरक्को तथा बेलुका 11 बजे आइभोरी कोस्ट र नर्वे भिड्दैछन्। असार 17 गते बुधबार बिहान 3:00 बजे फ्रान्स र स्वीडेन, बिहान 7:15 बजे मेक्सिको र इक्वेडर तथा बेलुका 9:50 बजे इंग्ल्याण्ड र डीआर कंगो बीच खेल हुँदैछ। असार 18 गते बिहिबार बिहान 2:00 बजे बेल्जियम र सेनेगल तथा 6:00 बजे अमेरिका र बोनिसिया एण्ड र हर्जगोविना भिड्दैछन्। असार 19 गते शुक्रबार बिहान 1:00 बजे स्पेन र अस्ट्रेलिया, बिहान 5:00 बजे पोर्चुगल र क्रोएसिया, 9:00 बजे स्विजरल्याण्ड र अल्जेरिया तथा राति 12:00 बजे अस्ट्रेलिया र इजिप्ट बीच खेल हुनेछ। यसै गरी असार 20 गते शनिबार बिहान 4:00 बजे अर्जेन्टिना र केप भेर्डे तथा यो चरणको अन्तिम खेलमा बिहान 7:15 बजे कोलम्बिया र घाना बीच खेल हुने भएको छ।
1: फिफा विश्वकपका समाचारका सबै 72 वटा खेल सके
0: नेदरल्याण्ड र अल्जेरिया तथा राति 12:00 बजे अस्ट्रेलिया र इजिप्ट बीच खेल हुनेछ। यसै गरी असार 20 गते शनिबार बिहान 4:00 बजे अर्जेन्टिना र केप भेर्डे तथा यो चरणको अन्तिम खेलमा बिहान 7:15 बजे कोलम्बिया र घाना बीच खेल हुने भएको छ।
1: फिफा विश्वकपका समाचारका सबै 72 वटा खेल सकेमा रहने टोलीहरूमा चेक रिपब्लिक, कतार, हाइटी, टर्की, त्यस्तै कुरासाओ, ट्युनिसिया, न्यूजील्याण्ड, साउदी अरेबिया, इरान, जोर्डन, उज्बेकिस्तान र पानामा रहेका छन्।
0: खेल खबर सँगै साँझको फेरी खबर सकियो। जानु अघि अहिलेसम्मका खबरका मुख्य मुख्य शीर्षक फेरि एकपटक। काँक्रे बिहारको विकास र अनुसन्धानका लागि दीर्घकालीन गुरु योजना बनाउने स्थानीयको माग, अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउनु पर्नेमा जोड़।
1: पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना युक्त पालिका घोषणा, जिल्लालाई नै पूर्ण खोप पालिका जिल्ला गर्ने तयारी।
0: जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले कर्जा लिएर घर पुननिर्माण गर्न थाले, 3 वर्ष हुँदा पनि सरकारले काम नगरेको गुनासो।
1: भारतीय धार्मिक पर्यटकको आगमन बढेसँगै हुम्लाको सदरमुकाम सिमकोटका होटलहरू भरिभराउ, स्थानीयले पनि काम पाए।
0: र फिफा विश्वकप फुटबलमा अन्तिम 32 को पूर्ण खेल तालिका सार्वजनिक, पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानाडा भिड्ने। हवस् पहिलाई साँझको भेरी खबर सकियो। भोलि बिहान 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित ढिलो राउत र दीपा कोइराला बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
3: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
4: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
3: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
4: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
3: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
4: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
3: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
4: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98 64 35 80 76, 98 40 067 187 र 98 69 51 84 78।
3: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्तिया।
5: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
6: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भोरीगाउँमा जाने नि।
7: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98 245 51 207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
8: होइन अञ्जना, पैसा छन्ती गनेर बसेकी छौ त कताको तयारी हो?
9: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौँ कि भन्ने तयारी गर्दैछु।
8: अनि टिभीएस कम्पनीको किन नि?
9: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
8: ओहो, टिभीएसको बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
9: अब कता हुनु नि, हाम्रै भूमिका रहेको लाखा मोटरसाइकल वर्ल्ड कपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाइ खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफर बाटो छुट्नु होला नि फेरि।
8: ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया। प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98 151 72 681 र 98 164 24 650।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सिंह।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।

0: निषेध गरे अनि त बुझ्नु खुब नाच्छु भन्दै थियो जाउँ न त नाच
1: अब नाच्छु त भने अनि आफूलाई भजन कीर्तन गर्न आउँदैन यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन यो खुट्टो चिलाएर है साक साक साक साक भइरहेछ यसो देखाइदिउँ कि क्या हो
0: जाउँ न त
1: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

0: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
1: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।

0: ¿Qué tal con Mancheo?
1: त्यही भएर त उसलाई हेर्न भनेर सधैँ म यहाँ आइरहन्छु
2: अनि आएर भन्दैमा केटी पटिन्छ
1: अब त पटिन्छ होला नि होइन
3: अब चाहिँ पटिन्छ

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ झैं।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
3: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भरिगाउँ बजार, बर्दिया।
4: खुसीको खबर,
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
4: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
4: चाइना मेडिकल हलका सेवाहरू,
7: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
4: चाइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ निहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।

0: कलहल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
1: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चार स्टोर छ नि।
3: ओ अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैठाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैठाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप राइटर राधा रिजाल 9899771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
4: यो साल त ढुक्क भयो है बुढी।
2: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
4: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाँच्ने।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 9 बजेको छ।
2: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।